0: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधन सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यस्तै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np/ डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नु हुन हार्दिक अनुरोध गरिन्छ।
1: निगरानी सेवा केन्द्रको लागि जय दुर्गा सामुदायिक वनको भवन 12 बर्दिया 6 धामपुर, दिया सेवा केन्द्रको लागि 12 बर्दिया 9 बैजी चौक हाट बजार,
2: शान्ति बजारको लागि क्याम्ब्रिज बोर्डिङ स्कुल शान्ति बजार,
0: धोढरी सेवा केन्द्र श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय मधुबन 4 धोढरीका लागि, सानुश्री हाट बजार मधुबन 8 सानुश्री, सानुश्रीका लागि पर्वतीय मन्दिर गुलेरिया 1 खैरापुर, गुलेरियाका लागि श्री जनचेतना प्रावि मधुबन 3 भगतपुर, उरालीका लागि
2: मढेलाका लागि जगदम्बा माध्यमिक विद्यालय मढेला, संगिनी संकलन केन्द्रका लागि जनज्योति माध्यमिक विद्यालय पकुवा, भुरीगाउँका लागि ओडा कार्यालयको परिसर भुरीगाउँ, टासा संकलन केन्द्रका लागि चुरे क्याम्पसको सभाहल बग्नाहा।
0: यही असोज 18 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला बर्दिया। यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मढेला बर्दिया।

0: हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना। हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दियाको 7 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले पासबुक सहित अनिवार्य उपस्थितका लागि सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
1: केन्द्रीय सेवा केन्द्रको लागि कार्यालय परिसर, ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक भवन,
2: पर्यटन सेवा केन्द्रको लागि रातो बंगला एकेडेमी बकुवा, राधा कृष्ण सेवा केन्द्रको लागि कार्यालय परिसर, जनचेतना सेवा केन्द्रको लागि सरस्वती आबी नेउलापुर। साधारण सभा हुने मिति यही असोज 17 गते बिहान 11 बजे।
1: वृद्धि सेवा केन्द्रको लागि कार्यालय परिसर, उत्सव सेवा केन्द्रको लागि भेरी माध्यमिक विद्यालय ललितापुर, सक्रिय सेवा केन्द्रको लागि कार्यालय परिसर, छारी सेवा केन्द्रको लागि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दौलतपुर,
2: प्रेरणा सेवा केन्द्रको लागि कार्यालय परिसर।
1: साधारण सभा हुने दिन यही असोज 18 गते बिहान 11 बजे
2: र केन्द्रीय साधारण सभा त्रिभुवन नमुना मावि भुरी गाउँ।
0: अध्यक्ष हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका 1 भुरी गाउँ बर्दिया। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधन सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np/ डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। यही असोज 17 गतेका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5 बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढिया ताल 4 खैरनी मैना पोखरका लागि
2: बनियाभारका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभार
1: मानपुर टपरा मिरमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर
2: बिहानी बजारका लागि श्री कालिका प्रावि थापापुर गेरुवा 1 बिहानी बजार
1: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुवन 1 सूरी पटुवा ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा
0: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मडेला बर्दिया यही असोज 23 गते। अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 8 मडेला बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बार चाहिँ।
4: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 6 बजेको छ। यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।
5: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल असोज 17 गते शनिबार सन् 2026 अक्टोबर 3 तारीख असोज कृष्ण पक्षको सप्तमी तिथि।
7: काया कैरनका साथमा किसान पाइप प्रोडक्ट प्राली
8: राष्ट्रको शान किसान
7: अ कम्प्लिट पाइपिङ सोल्युसन
5: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
6: भोटेकोशी बाढीका कारण ठप्प रहेको गल्छी बेत्रावती सड़कमा यातायात सञ्चालन सड़क सञ्जाल पुनर्निर्माणमा बेलीब्रिज अभाव झण्डै 60 बेलीब्रिज आवश्यक पर्ने अनुमान
5: काँग्रेसमा पदाधिकारी संख्या बढाउने तयारी कार्य समितिमा नव युवाको आकांक्षा महाधिवेशनमा 77 प्रतिनिधि सहभागी हुने
6: चाड पर्वको मुखैमा महँगी बढ्दा उपभोक्ता मारमा आपूर्ति व्यवस्थापन र मूल्य वृद्धि नियन्त्रण गर्नमा
9: सबैमा 100 रुपियाँ 150 रुपियाँ बढी छ हरेक सामानमा
10: सरकारले तलब सेवा सुविधा बढाउनु भन्दा पनि महँगीलाई नियन्त्रण गरेबाट सबै वर्गको लागि सहज हुन्थ्यो
5: अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाई हिजोदेखि नयाँ नियम लागू नेपाली विद्यार्थी समेत प्रभावित हुने
6: र भुटानको राष्ट्रिय क्रिकेट टोली 4 अभ्यास खेलमा पराजित एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तान खेल्दै
11: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहा पथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ। रङ्गीन छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 चल, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत।
0: सो वाट नेक्स्ट?
1: एसआईपी गरौ, एसआईपी गरौ, फ्युचरको लागि लगानी गरौ।
0: लगानी बेस्ट एट एनी एज,
1: यो एनआईसी एसिया क्यापिटलको
0: एसआईपी। आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1,000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
2: थप जानकारीको लागि 9853145131 वा व्हाट्सएप र वाइबर नम्बर 9803555678 सम्पर्क गर्नुहोस्।
0: एनआईसी एसिया क्यापिटल।
3: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण लगभग महिना दिनदेखि ठप्प रहेको गल्छी बेत्रावती सड़क खण्डमा पुनः यातायात सञ्चालनमा आएको छ। यो सड़क खण्डमा ट्र्याक खोल्ने कार्य सम्पन्न भएसँगै हिजोदेखि यातायात सञ्चालनमा आएका हुन्। गल्छी त्रिशुली मैलुङ स्याप्रुबेसी रसुवागढ़ी सड़क योजनाका प्रमुख इन्जिनियर कृष्णनाथ ओझाले यातायात सञ्चालनमा आएसँगै सड़क सञ्जालबाट विच्छेद भएको रसुवा जिल्ला पुनः जोड़िएको र नागरिकको आवत जावत समेत शुरू भएको जानकारी दिनुभयो। यातायात पुनः सञ्चालनमा आएसँगै यस क्षेत्रका बासिन्दा र यात्रुहरूलाई ठूलो राहत पुगेको उहाँले बताउनुभयो। चीनसँगको मुख्य व्यापारिक नाका रसुवागढ़ी जोड्ने यो सड़क खण्ड दशैंको मुखमा खुल्दा स्थानीय बासिन्दा तथा व्यापारीहरूले ठूलो राहत महसुस गरेका छन्। बाढ़ीका कारण सड़क संरचनामा क्षति पुगेपछि रसुवा आवत जावत प्रभावित हुँदै आएको थियो। ट्र्याक खुलेसँगै यातायात सञ्चालन सहज हुने र बेलीब्रिज जडानपछि सड़क मार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। ट्र्याक खोलेर यातायात सञ्चालनमा आए पनि सड़कको ग्रेड मिलाउने र ग्राभेल हाल्ने प्राविधिक कामहरू बाँकी रहेको इन्जिनियर ओझाले बताउनुभयो। उहाँका अनुसार यो क्षेत्रमा बेलीब्रिज जडानलाई समेत तीव्रता दिएको छ। सड़क मार्ग खुला भएसँगै बाढ़ीले बगाएका पुलहरूको ठाउँमा आपतकालीन बेलीब्रिज जडानको प्रक्रिया समेत सँगसँगै अघि बढ़ाइएको छ। नुवाकोटतर्फ बेलीब्रिज निर्माणका लागि जग तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलीब्रिजका सामान जडान गर्ने अन्तिम तयारी शुरू गरिएको खबर आजको गोर्खा पत्रले लेखेको छ। यस्तै बाढ़ीले ध्वस्त बनाएको सड़क सञ्जाल पुनर्स्थापना गर्न बेलीब्रिज अभाव भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। पुल बगाएका क्षेत्रमा 60 बेलीब्रिज आवश्यक पर्ने भए पनि सड़क विभागसँग 8 र नेपाली संघसँग एउटा गरी 9 बेलीब्रिज मात्र उपलब्ध छन्। धुन्चे र पश्चिम रसुवातर्फ सड़क सम्पर्क पुनर्स्थापित गर्ने काम अघि बढ़े पनि स्याप्रुबेसीभन्दा माथि रसुवागढ़ी र टिमुरे नाकासम्म तत्कालै केन्द्रीय सड़क सञ्जाल जोड़िने अवस्था छैन। बाढ़ीले क्षति पुर्याएको यस क्षेत्रमा सड़क संरचना पुननिर्माणसँगै पुलको अभाव मुख्य चुनौती बनेको छ। सरकारी अधिकारीहरूका अनुसार स्याप्रुबेसी बाहेक टिमुरेको चिनिया नाकासम्म पुग्न 6 ठाउँमा पुल राख्नुपर्ने देखिएको छ। बाढ़ीले त्यो खण्डमा भएको 6 पुल बगाएको छ। त्यस अनुसार टिमुरे नाका सम्म सड़क खुलाउन नयाँ ट्र्याक निर्माणसँगै मितेरी, रोंगा, रोंगा चिलिमे, थेलुङ, कुलुङ र घटे खोलामा पुल राख्नुपर्ने हुन्छ। अहिले स्याप्रुबेसीमा जडान गर्न मिल्ने 73 मिटरको बेलीब्रिज छ। बाँकी भने लम्बाई अनुसारको बेलीब्रिज नभएको सड़क विभागले जनाएको छ। केही समय अघि विदेशी दाताले नेपाललाई बेलीब्रिज अनुदान दिने प्रतिबद्धता जनाएका थिए, तर अहिलेसम्म भारतले 1 र चीनबाट 2 मात्र बेलीब्रिज प्राप्त भएका छन्। ती बाहेक थप बेलीब्रिज आइ नपुगेकाले बाढ़ीले क्षति पुर्याएको सड़क पुनः सञ्चालनमा चुनौती देखिएको छ।
4: संघीय संसदको चालू अधिवेशन अन्त्य गरिएको छ। नेपालको संविधानको धारा 93(2) बमोजिम मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले चालू अधिवेशन गैरातीदेखि अन्त्य गर्नुभएको हो। चालू अधिवेशन संसदका दुवै सदनबाट 12 विधेयक पारित र 11 प्रमाणीकरण गरी अन्त्य भएको छ। अधिवेशन अवधिमा संघीय संसदको संयुक्त बैठक 2 बसेको छ। सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेशका लागि संयुक्त बैठक बसेका हुन्। अधिवेशन अवधिभर सम्बन्धित मन्त्रीहरूसँग 13 प्रश्नोत्तर कार्यक्रम भएका छन्। यसैबीच बिजनेस अभावका बीच राष्ट्रिय सभाको 21 अधिवेशनमा 3 विधेयक, 4 अध्यादेश र अध्यादेशलाई प्रतिस्थापन गर्ने 6 विधेयक पारित भएका छन्। अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त हिजोको बैठकमा वाचन गर्नु अघि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशनमा बिजनेस अभावका कारण नियमित बैठक सञ्चालन गर्न नसकिएको बताउनुभयो।
3: नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिमा पदाधिकारी संख्या अझै बढ़ाउने भएको छ। 15 महाधिवेशनको पूर्व सन्ध्यामा कांग्रेसले पदाधिकारी संख्या थप्ने तयारी गरेको हो। कांग्रेसमा पहिले पदाधिकारीको संख्या 14 रहेकोमा विशेष महाधिवेशनमा विधान संशोधन गरेर 3 पदाधिकारी थपिएको थियो। अहिले फेरि पदाधिकारी थप्ने तयारीमा कांग्रेस लागेको हो। कुन पदमा कति थप्ने टुंगो भने कांग्रेसले लगाइसकेको छैन। नेतृत्वमा आकांक्षीको दबाव बढ़ेकाले पदाधिकारीको संख्या बढ़ाउने तयारी भइरहेको कांग्रेसका एक पदाधिकारीले बताएका छन्। यो पटक 35 वर्ष मुनिका युवाको ठूलो संख्या प्रवेश भएको छ। उनीहरूलाई समेत पदाधिकारीमा ल्याउनु पर्ने दबाव छ ती पदाधिकारीले भनेका छन्। अर्कातर्फ महिलालाई समेत माथि लानुपर्ने दबाव छ। खुल्ला सहमहामन्त्री हुनुपर्ने माग पनि छ। यस विषयमा आज पार्टीले निर्णय गर्ने ती पदाधिकारीले बताएका छन्। कांग्रेसले केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 सदस्य निर्वाचित हुने गरी आरक्षणको व्यवस्था गरेको छ। त्यसमा प्रतिस्पर्धा गर्ने घोषणा नवै युवाहरूले गरिरहेका छन्। महाधिवेशन प्रतिनिधि 21 वर्षका उमंग लोहनी भन्नुहुन्छ, नेतृत्व तहमा युवाको प्रवेशले कांग्रेस आधुनिक र गतिशील दलमा रूपान्तरण हुने विश्वास छ। महाधिवेशनले विचार संगठन र कार्यक्रम प्रष्ट नीति बनाउनुपर्छ। यस्तै अर्की महाधिवेशन प्रतिनिधि 22 वर्षीय रूबी सिटौलाको भनाईमा कांग्रेसमा युवा पुस्ताको प्रतिनिधित्व एकाएक बन्नुमा नवयुवा विद्रोह नै मूल कारण हो। महाधिवेशनले सबल नेतृत्व छान्न सके कांग्रेसको रूपान्तरण आवश्यक हुन्छ। यो खबर आजको कान्तिपुरले छापेको छ। यस्तै आजको नयाँ पत्रिकाले कांग्रेसको 15 महाधिवेशनमा अहिलेसम्मकै धेरै अर्थात 7,700 प्रतिनिधि सहभागी हुने खबर छापेको छ। संविधान र पार्टी विधान अनुसार 33% न्यूनतम महिला प्रतिनिधि सुनिश्चित गरिएको छ। यस बाहेक खुला सहित अरू क्षेत्रबाट पनि प्रतिनिधित्व हुने भएकाले महिलाको संख्या अझै बढ्न सक्ने कांग्रेसले जनाएको छ। महाधिवेशन काठमाडौँको खुल्ला मंचमा भोलिदेखि शुरू हुँदैछ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सबैतिरबाट प्रतिनिधि चयन भइसकेका छन्। सभापतिले 75 प्रतिनिधि मनोनित गर्न सक्ने संवैधानिक व्यवस्था छ। मूलधारमा आउन बाँकी साथीहरूलाई सभापतिले मनोनित गर्नुहुनेछ। 75 मनोनित गर्ने वैधानिक व्यवस्था छ। चालिसेले भन्नुभयो कांग्रेस नेताहरूका अनुसार प्रतिनिधिहरूको काठमाडौँ आउने क्रम शुरू भएको छ। काया कैरनमा महँगी बारे उपभोक्ताको अनुभव सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: शैक्षिक कर्जा लिएर पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ। के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट नेपालगंज बाँकेको विशेष करियर काउन्सिलिङ कार्यक्रममा सहभागी हुनुहोस्। जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर, व्यवहारिक अनुभव, रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू। कार्यक्रम हुने स्थान र समय यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय भरिगाउँ र दिउँसो 2:15 बजेदेखि चुरे माध्यमिक विद्यालय पग्नाहा। थप जानकारीका लागि 98580-23161 सम्पर्क गर्नु।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ।
7: योजना बदलिए पनि उमङ्ग लोही प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीका कारण ठप्प रहेको गल्छी बेद्रावती सड़कमा यातायात सञ्चालन, सड़क सञ्जाल पुननिर्माणमा बेलीब्रिज अभाव, झण्डै 60 बेलीब्रिज आवश्यक पर्ने अनुमान, कांग्रेसमा पदाधिकारी संख्या बढ़ाउने तयारी, कार्य समितिमा नव युवाको आकांक्षा, महाधिवेशनमा 77 प्रतिनिधि सहभागी हुने लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। यसपालि पनि चाडपर्वको मुखैमा खाद्यान्नदेखि तरकारीको भाव आकाशिएको छ। सरकारले कालो बजारी र मनपरी हुने मूल्य वृद्धि नियन्त्रण नियमन र अनुगमन गरिरहेको, बजार सहज र स्थिर रहेको दावी गर्दै आएको छ, तर बजारको अवस्था भने निकै फरक छ। आपूर्ति व्यवस्थापन सिन्डिकेट र कालो बजारीमाथि कार्यवाही गर्नुको सट्टा हरेक वर्ष अनुगमन गर्दैछौ भन्ने सरकारी जवाब अब उपभोक्ताका लागि पुरानै लाग्न थालेको छ। बजारको महँगीले कस्तो असर पारेको छ र सरकारलाई के सुझाव छ भनेर साथी महेश गेवालीले काठमाडौँ किर्तिपुर बल्खुको तरकारी बजारमा भेटिएका केही उपभोक्तालाई सोध्नु भएको छ।
3: के सब शर्मा घिमिरे किर्तिपुर बजार भाउ, यो चाडपर्व भएर हो कि बाटोको कारणले हो कि महँगो छ? सब्जीहरू पनि महँगो लाग्यो मलाई, त्यहाँ थोर थोरै किनेको छ मात्र मैले, महँगो चाहिँ महँगो छ। के अनुमान लाग्छ भने पहिलाको हामीले 5 किलो किन्ने कुरा अहिले 3-3.5 किलो मात्र आउँछ, भनेको त्यसको महँगो छ। आयर्जन यथावत बढाएको छैन, अब सरकारले बढाउने भनेर खालको भनिरहेछ होइन। अब म एउटा शिक्षक हो, त्यसकारण सरकारले तलब सेवा सुविधा बढाउनु भन्दा पनि महँगीलाई नियन्त्रण गरेबाट सबै वर्गको लागि सहज हुन्थ्यो।
4: नानी महाजन किर्तिपुरबाट आएको, प्याज 20 किलो, आलु 10 किलो है, हो त अब महँगो भयो। अब 700 रुपियाँले पहिले लाने है, अब 100 रुपियाँ भयो, सबै महँगो भयो। सबभन्दा चामल भन्दा तरकारी धेरै जान्छ घरमा, सबै किनेर खानुपर्छ होइन। सिनी पनि 120 लिइसक्यो, 5-6 हजार लगेको, आलु त 6-7 हजार सबै भइसक्यो।
5: कुमार खड्का, कलङ्की, काठमाडौँ नगरपालिका, वडा नम्बर 14। भाउ त मैले छानी सरदरमा अति नै बढेको देखेको छु, 300 पाइने प्रबल अहिले 600 रुपियाँ लियो। विभिन्न किसिमको बाना हुन्छ, त्यो बानाको आधारमा भाउ बढ्छ, त्यो भाव बढ्ने भनेर हामी सर्वसाधारणको लागि हो। हाम्रो नेपालमा नेपालको जमिनहरूमा उत्पादन गर्नलाई किसानलाई राहत दिनु पर्यो, समयमा कृषि गर्नलाई मलहरू उत्पादन गर्नु पर्यो।
6: मेरो नाम किरण हो, महँगो चाहिँ एक्सेस महँगो छ, एउटामा 150 फरक छ किलोमा, सबैमा 100 रुपियाँ 150 रुपियाँ बढी छ हरेक सामानमा। खाने कुरा खानै पर्यो, त्यसो त सरकारले आफै विचार गर्नुपर्छ, मान्छे यति महँगीमा कसरी खान सकिन्छ, हुनेले त ल खायो होइन, नहुनेले कसरी खाने, नहुनेले त खानाले धेरै गाह्रो, खाने कुरा त खानै पर्यो।
7: मेरो घरमै काम मूल्य त अथा पहिलाको भन्दा चाहिँ अलिक महँगै हो सर। वास्तवमै भन्नुपर्दा अब चिनीहरू भनौँ, अब चिनी त अहिले म बसेको साइडतिर त अहिले ठप्प नै छ, 10-15 रुपियाँ चाहिँ अलि एभरेज चाहिँ अलिक महँगै भयो जस्तो लाग्यो। पाए अनुसार पनि राम्रो अलिकति कस्ट महँगो भए पनि नि अलिक राम्रै पाएको भए हुन्थ्यो। सरकारले चाहिँ के भन्छु भने राम्रो सुलभ र स्वच्छ तरकारीहरू पाओस् भन्ने मेरो चाहिँ यही चाहना छ।
8: महँगो छ, खाइ सक्दै छैन, भाडामा बस्ने हो, भिरम्लो बढिया छ, काली बढिया, करेला छ सबै बढिया, 50 रुपियाँ बढी छ किलोमा। हामीलाई त मिलाएर दिए, सस्तो दिए, भाडामा बस्नेलाई किन्नेलाई त्यही हो सजिलो फाइदा।
9: दीपक सुवेदी कुसुन्ती, किलोको 100 रुपियाँ बढाउने तरकारी हो, अहिले 200 रुपियाँ भएको रहेछ। सबै सामानको मूल्य कम्पेरेटिभली माथि नै देखियो, 15 दिन अगाडिको मूल्य र आजको मूल्यमा धेरै फरक छ, बढेको छ अलिकति। 15-20 दिन अगाडिसम्मको मूल्य हिसाब गर्यो भने डेढीको फरक पर्थ्यो। उदाहरणलाई गोलभेडा, मैले गोलभेडा 40-50 रुपियाँ किलोमा किनिराखेको अवस्था हो र आज 125 रुपियाँ किलोमा गोलभेडा किने। दसैँ तिहारको चाडमा यो कुराहरूले अझै बढी मारमा पर्ने हुँदा ग्राहकहरूलाई आपूर्ति व्यवस्थालाई सहज गरिदिएपछि मागलाई त्यसै पनि हुन्छ भन्ने हाम्रो ठम्याइ छ, त्यो हिसाबले हेरिदिनु पर्यो भन्ने हाम्रो अनुरोध छ।
1: बढ्दो महँगी बारे उपभोक्ताको अनुभव सँगै फेरि खबरको सिलसिला। अब सरकारले सिधा सरकारीमै सचिव नियुक्त गर्न सक्ने भएको छ। संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकमा कर्मचारी तन्त्रमा करारबाट नियुक्त हुने व्यवस्था गरिएको छ। कतिपयले यो व्यवस्थाले सार्वजनिक प्रशासन बिथुलिन सक्ने आशंका गरिरहेका छन्। विज्ञहरूले यो प्रावधानलाई छड्के प्रवेशको नाम दिएका छन्। पूर्व मुख्य सचिव विमल कोइरालाले विधेयकमा रहेका धेरै व्यवस्था सकारात्मक हुँदाहुँदै पनि ल्याइएको छड्के प्रवेशले प्रश्न उब्जाएको बताउनुभयो। उहाँले विशेषज्ञताका नाममा करार वा छड्के प्रवेश गराउँदा लोक सेवा आयोग मार्फत नै गराउनुपर्ने सुझाव दिनुभएको छ। प्रशासन विज्ञ काशीराज दाहालले पनि छड्के प्रदेशले सार्वजनिक प्रशासन बिथुलिने सम्भावना उल्याउनु भएको छ। उहाँले भन्नुभयो, कार्यकारी निर्णय गर्ने पदमा सिधा छड्के वा करारमा मानिस ल्याउने व्यवस्थाले निजामती सेवाको स्थापित मर्यादा क्रम र योग्यता प्रणालीमा असर पुर्याई सार्वजनिक प्रशासन बिथुलिने हो कि भन्ने आशंका समेत जन्माएको छ। प्रशासनिक अदालतका पूर्व अध्यक्ष समेत भइसकेका दाहालका अनुसार सरकारले आफू अनुकूलका कर्मचारी राख्ने व्यवस्था कतिपय देशमा छ, तर लोकतान्त्रिक देशमा करारमा नियुक्त गर्ने व्यवस्थालाई त्यति उपयुक्त मानिँदैन। तर वर्तमान सरकारले यो अभ्यास थालिसकेको छ। विधेयकमा प्रस्ताव गरिएको पेन्सन सम्बन्धी व्यवस्थाले कर्मचारी तन्त्रमा हलचल ल्याएको छ। पेन्सन प्रयोजनका लागि अधिकतम 30 वर्षको सेवा अवधि मात्र गणना हुनेछ। जम्मा सेवा वर्ष 30 वर्ष नलाग्ने गरी र अन्तिम तलब रकमलाई गुणा गरी 50 भाग गर्दा आउने रकम आजीवन पेन्सनको रूपमा दिइनेछ। छड्के प्रदेशले समानान्तर सत्ताको त्रास शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
2: वर्षेनी कृषि बजेटको आधा भन्दा बढी हिस्सा रासायनिक मलको अनुदानमा खर्च भइरहे पनि किसानले मागे जति मल पाउन सकिरहेका छैनन्। कृषि वन तथा पर्यावरण मन्त्रालयको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 82-83 सबैभन्दा धेरै 5,38,436 टन मल आयात भएको छ। तर किसानले मल बिनै असारे रोपाई सकेका छन्। अहिले धान गोलमेर गर्ने समयमा पनि किसानले मागे जति युरिया नपाएको गुनासो छ। कृषि सचिव डाक्टर राजेन्द्र मिश्रले वर्षेनी बजेट वृद्धि गरेर आयातको परिणाम बढ़ाउने काम भइरहेको बताउनुभयो। उहाँले कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा गएको आर्थिक वर्षमा सबैभन्दा धेरै मल ल्याउँदा अनुदान बापत पनि ठूलो रकम खर्च भएको जानकारी दिनुभयो। महालेखा परीक्षकको कार्यालयका अनुसार रासायनिक मलतर्फको अनुदान वर्षेनी बढ़िरहेको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञहरू सम्मिलित कार्यदल गठन भएको हो। नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानून तथा नीतिगत व्यवस्था र आवश्यक संरचनागत संरचनाबारे कार्यदलले अध्ययन गर्नेछ। रासायनिक मलमा वर्षेनी बढ्दै अनुदान तर किसानलाई पाउन सधैँ सकस शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बाढी र डुबानबाट बच्न के गर्ने?
11: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
10: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
11: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
10: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौँ।
11: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौँ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन
0: कृषि मन्त्र नार्कसँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। छिमेकी निश्चित भौतिक भूगोलभित्र जोडिएका घरहरूको समूह वा घर नजिक बस्ने मानिसको झुण्ड मात्र होइन, भौगोलिक निकटता एउटा आधार हो, तर मुख्य कुरा यसले नेपाली सन्दर्भमा विशिष्ट सांस्कृतिक अर्थ राख्छ। यो एउटा साझा सामाजिक र सांस्कृतिक धरातल हो। यसले पारस्परिक सहयोग, विश्वास र सामाजिक उत्तरदायित्व सहितको सम्बन्धलाई समेट्छ। यस्तो सामाजिक दायित्व र पारस्परिक सहयोग र विश्वासलाई छिमेकी धर्म समेत भनिन्छ। यसर्थ समाज शास्त्रीय दृष्टिकोणबाट हेर्दा छिमेकीपन कुनै भौतिक संरचना नभई मानिस बीचको भावनात्मक सम्बन्ध, आपसी विश्वास र संवेदनशील सहकार्यबाट निर्माण भएको साझा अवधारणा हो। घर नजिकैको अर्को घर हुनु मात्र छिमेक होइन, दुःख सुख र मर्दा पर्दा बिना शर्त सहयोगका हात बढाउने, एक अर्कामाथि भरोसा राख्ने र सामूहिक भावनाले जोडिएका मानिसको साझा जीवन्त अभिव्यक्ति नै छिमेकीपन हो। छिमेकीपन एउटा सामाजिक सांस्कृतिक अवधारणा भएका कारण सामाजिक सांस्कृतिक परिवर्तनसँगै छिमेकीपन पनि निरन्तर परिवर्तन भइरहेको हुन्छ। हिजोको छिमेकीपन भावनात्मक र संवेदनात्मक रूपमा मानिसलाई जोड्ने माध्यम थियो, त्यो गुमाउनु भनेको ठूलो सामाजिक पुँजी, सांस्कृतिक पुँजी र प्रतीकात्मक पुँजी गुमाउनु पनि हो। जुन समाज वा छिमेकमा सामाजिक पुँजी कमजोर हुन्छ, त्यो समाज पनि कमजोर हुँदै जान्छ। नयाँ मानिस आएका छन्, परिवारको स्वरूप बदलिएको छ, उत्पादन र उपभोग बजारमुखी भएको छ, राज्यको भूमिका बढेको छ र प्रविधिले सम्बन्धको स्वरूप परिवर्तन गरेको छ। यस्तो अवस्थामा पुरानो छिमेकीपनको नक्कल गरेर मात्र समाधान निस्किँदैन। हामीले नयाँ परिस्थितिमा नयाँ छिमेकीपन निर्माण गर्नुपर्छ। शहरमा हराउँदै छिमेकीपन शीर्षकको खबर आजको नयाँ पत्रिकामा मानव शास्त्री सुरेश ढकालको लेख छापिएको छ।
3: अब विदेशको खबर। अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसा सम्बन्धी नियम कड़ा बनाएको छ। नयाँ व्यवस्था अक्टोबर 2 अर्थात हिजोदेखि लागू भएको छ। यसबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थी समेत प्रभावित हुने देखिएको छ। नयाँ नियम अनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थामा बाहेक अस्ट्रेलिया भित्रैबाट पनि भिसा आवेदन दिन पाउने छैनन्। नयाँ व्यवस्थाले भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामै बस्ने अभ्यासलाई समेत प्रभावित गरेको छ। अहिलेको कोर्स पूरा हुन अझै 12 महिनाभन्दा धेरै समय लाग्ने अवस्थामा पनि अस्ट्रेलिया भित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाइने छैन। कोर्स पूरा हुन 12 महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा मात्रै अस्ट्रेलिया भित्रैबाट आवेदन दिन सक्नेछन्। नयाँ व्यवस्थाले प्रभावित विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट आवेदन दिनुपर्नेछ। यो नियम विद्यावारिधि अध्ययनरत विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष अवस्थामा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीका लागि लागू नहुने खबरमा उल्लेख छ।
4: अब केही खेल खबर। नेपालमा अभ्यास खेल खेल्न आएको भूटानको राष्ट्रिय क्रिकेट टोली चारवटै अभ्यास खेलमा पराजित भएको छ। टोलीले पोखरामा नेपाल क्रिकेट संघ क्यान 11 र गण्डकी प्रदेशको टोलीसँग समान 2-2 खेल खेलेको थियो। पोखरा रंगशालामा हिजो क्यान 11सँग भएको T20 अभ्यास खेलमा भूटानको टोली 104 रनको फराकिलो अन्तरले पराजित भएको हो। यससँगै नेपाल भ्रमणमा आएको भूटान चारवटै अभ्यास खेलमा पराजित भयो। अन्तिम खेलमा जितका लागि 177 रनको लक्ष्य पछ्याएको भूटानको टोली 17 ओभर 3 बलमा 72 रनमै अल आउट भयो। क्यान 11का विपिन शर्माले 4 ओभरमा 19 रन खर्चेर 5 विकेट लिएका थिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यान 11ले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 176 रन बनाएको थियो। यसअघिको खेलमा पनि क्यान 11ले भूटानलाई 13 रनले हराएको थियो। त्यस्तै गण्डकी प्रदेशसँगको 2 खेलमा पनि टोली पराजित भएको थियो। आईसीसी पुरूष टी20 विश्वकप एसिया सब रिजनल क्वालिफायर एको तयारीका लागि भूटानको टोली पोखरा आएको हो। खेलकै अर्को खबरमा जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तान खेल्दैछन्। यो खेल निशिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा नेपाली समय अनुसार बिहान पौने 11 बजे शुरू हुनेछ। यसअघि बिहिबार भएको दोस्रो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेट र भारतले श्रीलंकालाई पहिलो सेमी फाइनलमा 124 रनले हराउँदै फाइनलमा पुगेका हुन्। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्तिबीचको खेललाई विशेष चासोका साथ हेरिएको छ। यस्तै सेमी फाइनलमा पराजित भएका बंगलादेश र श्रीलंकाले पनि कास्य पदकका लागि अहिले खेलिरहेका छन्। टस जितेर श्रीलंकाले पहिला ब्याटिङ गरिरहेको छ। उसले ताजा अवस्थामा 9 ओभरको खेल सकिँदा 4 विकेट गुमाएर 41 रन बनाएको छ। नेपाल एसियाली खेलकुदको क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। धादिङ सदरमुकाम धादिङ बेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्के खोलाको पक्की पुल बाढ़ीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक परेवाटार मास्टार सड़क आज 5 घण्टा बन्द हुने भएको छ। सड़क मरमत सम्मारको काम गर्नुपर्ने भएकाले आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सड़क खण्ड भएर सञ्चालन हुने सबै गाड़ीको आवागमन पूर्ण रूपमा बन्द रहने धादिङ प्रशासनले जनाएको छ।
4: गैराती लमजुङ तनाव सहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। लमजुङको फलेनी वर्षा मापन केन्द्रमा पछिल्लो 12 घण्टामा 80 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै चितवनको कालीखोला त्रिशुली जलमापन केन्द्रमा पनि 45.4 मिलिमिटर वर्षा मापन भएको छ। कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परेको हो। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिमको हिमाली र पहाड़ी 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना छ। मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराईका 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
3: सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल्प पौडेल गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भएका छन्।
4: गएको 14 गते बुधबार एका बिहानै चुडिएर दोधराको झोलुङ्गे पुल क्षेत्रमा प्राविधिक टोलीले स्थलगत अनुगमन थालेको छ। भौतिक तथा पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको प्राविधिक टोलीले

गरेर दिँदै नमर्ने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: होन्डा सँगै यो दशैंमा आशाको सुरुवात गरौँ। स्क्रच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्नु 10,000 स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने।
1: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi

0: सल्यानमा स्ट्रेप्टाइफसबाट मृत्यु हुनेको संख्या नपुग्यो। संक्रमितको संख्या 600 नजिक। रोग नियन्त्रण महाशाखाबाट अनुसन्धान टोली बस्तीमा।
1: कैलालीमा बाघको आक्रमणबाट एकजनाको ज्यान गयो, अरू दुईजना भागेर ज्यान जोगाउन सफल।
0: कर्णालीमा स्वास्थ्य कर्मीहरू आन्दोलनमा, प्रोत्साहन भत्ता निरन्तरताको माग।
1: र ओमानमा हुने आईसीसी विश्वकप क्रिकेट श्रृंखला 2 लागि 15 सदस्यीय नेपाली टोलीको घोषणा। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई। बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली राजमार्गका विभिन्न सड़क खण्ड मरमत गरेको केही दिनमै पुनः जीर्ण हुने समस्या देखिएको छ। सुकेदेखि जुम्लासम्मको 232 किलोमिटर सड़क खण्ड अन्तर्गत एसमोड, हुलमा, सेरीघाट, मानमा र ताडी मुल्फा लगायतका ठाउँमा मरमत गरिए पनि केही दिनमै सड़कमा खाल्डाखुल्डी पर्ने गरेको स्थानीयले बताएका छन्। कालीकोटको खाडाचक्र नगरपालिका 2 विकास मल्लले सेरीघाट, हुलमा र मानमा क्षेत्रमा सड़क मरमत भए पनि टिकाउ नहुने बताउनुभयो। उहाँका अनुसार मरमत गरेको केही दिनमै अलकत्रा उपेक्षिने र सड़क हिलाम्य हुने तथा धुलाम्य हुने समस्या रहेको बताउनुभयो। राजकोट नगरपालिका छका रत्न बहादुर कार्कीले पनि जिल्ला अस्पतालदेखि संसद प्रहरीको ब्यारेकसम्म कालोपचे गरिएको सड़क 2 दिनमै उप्किएको बताउनु भएको छ। यता सड़क डिभिजन कार्यालय जुम्लाका इन्जिनियर सौरभ कुमार सिंहले भने सड़कको भित्री भाग बलियो बनाउन अहिले पलातो राख्ने काम भइरहेको बताउनुभयो। भित्री संरचना बलियो नबनाई कालोपचे गर्दा सड़क भाँसिन सक्ने भएकाले चरणबद्ध रूपमा मरमत र कालोपचे गर्ने काम भइरहेको उहाँको भनाइ छ। कार्यालयका अनुसार कर्णाली राजमार्गका अप्ठ्यारो सड़क खण्डमा ठेक्का लाग्ने प्रक्रिया समेत अघि बढ़ेको छ। केही ठाउँमा ठेक्का लागिसके पनि निर्माण व्यवसायीले समयमा काम नगर्दा समस्या देखिएको कार्यालयले जनाएको छ। मरमत निर्माणमा ढिलाइ हुँदा बर्खामा हिलो र हिउँदमा धुलोको समस्या भने यात्रुले निरन्तर भोग्दै आएका छन्।
1: सल्यानमा स्कर्प टाइफसबाट ज्यान गुमाउनेको संख्या र संक्रमितको संख्या बढ़दै गएको छ। पछिल्लो 1.5 महिनामा स्कर्प टाइफसबाट 9 ज्यान गइसकेको छ। पछिल्लो पटक छत्रेश्वरी गाउँपालिकाका 51 वर्षीय महिलाको नेपालगंजमा उपचारका क्रममा ज्यान गएको गाउँपालिकाका जनस्वास्थ्य अधिकृत गणेशमान डाङ्गीले बताउनु भएको छ। अहिलेसम्म दार्मा गाउँपालिकामा 8 र छत्रेश्वरी गाउँपालिकामा 1 स्क्रब टाइफसकै कारण ज्यान गएको पुष्टि भइसकेको छ। मृतक मध्ये 6 पुरूष, 2 महिला र 1 बालक रहेका छन्। गत साउन महिनामा दार्मा गाउँपालिकाबाट देख्न थालेको स्क्रब टाइफस अहिले जिल्लाका 8 पालिकामा फैलिसकेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार संक्रमितको संख्या 600 नजिक रहेको छ। जनस्वास्थ्य अधिकृत तारा रिजालले 4000 भन्दा बढ़ीको किट परीक्षण गरिएको बताउनु भएको छ। दार्मामा 129, कुमाकमा 76, छत्तेश्वरीमा 28, बागचौरमा 180, कपुरकोटमा 54, बनगाड़ कुपिण्डेमा 8, कालीमाटीमा 2 र जिल्ला अस्पताल सल्यानमा 48 संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या र मृत्यु बढ़दै गएपछि रोग नियन्त्रण महाशाखा टेकुबाट अनुसन्धानको टोली समेत सल्यान पुगेको छ। टोलीले अहिले दार्मा गाउँपालिकाका विभिन्न स्थानमा पुगेर अनुसन्धान थालिरहेको जनाएको छ। स्वास्थ्य कार्यालयले स्थानीय तहसँग सहकार्यमा शिविर सञ्चालन, बिरामीको खोजी तथा उपचार र सचेतना कार्यक्रमलाई तीव्र बनाएको जनाएको छ। सामान्य बिरामीको जिल्लामै उपचार भइरहेको छ भने जटिल अवस्थामा देखिएका बिरामीले अन्य अस्पतालमा पनि रेफर गरिएको जनाइएको छ।
0: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत सुर्खे क्षेत्र नम्बर 2 सर्वसम्मत रूपमा नेतृत्व चयन हुने भएको छ। अधिवेशनको तयारीका क्रममा देखिएको आन्तरिक विवाद अन्त्य गर्दै सबै पक्षका नेता सहमति र सहकारीका साथ अघि बढ़न सहमत भएका हुन्। नगर, प्रदेश र क्षेत्रीय कार्य समिति सहित महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत रूपमा चयन गर्ने गरी सहमति जुटेको केन्द्रीय प्रतिनिधि श्रीराम लामिछानेले बताउनु भएको छ। क्षेत्र नम्बर 2 33 महाधिवेशन प्रतिनिधि चयन हुँदैछन्। पछिल्लो 1 अधिवेशनको प्रक्रिया र नेतृत्व चयनका विषयमा देखिएको मतभेदका कारण क्षेत्रीय कार्यालयमा तालाबन्दी समेत गरिएको थियो। सहमति जुटेसँगै हिजो कार्यालयमा लगाएको तालाबन्दी खोलिएको छ। लामिछानेका अनुसार पार्टीको बृहत्तर हित संगठनको एकता र आगामी निर्वाचनलाई केन्द्रमा राखेर सबै पक्षका नेता एक ठाउँमा आएका हुन्। आन्तरिक प्रतिस्पर्धालाई विवादका रूपमा अघि नबढ़ाई सहमति र सहकार्यका आधारमा नेतृत्व चयन गर्ने वातावरण बनेको उहाँले बताउनुभयो। आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध र संगठनलाई थप बलियो बनाएर अघि बढ़ाउन अहिलेको सहमति महत्वपूर्ण रहेको कंग्रेस नेताहरूले बताएका छन्। पार्टीका सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर संगठन विस्तार र आगामी निर्वाचनको तयारीमा केन्द्रित हुने लामिछानेले बताउनुभयो। क्षेत्र नम्बर दुईमा अब सहमतिका आधारमा अधिवेशनका बाँकी प्रक्रिया अघि बढ़ने भएका छन्।
1: जाजरकोटको सदरमुकाममा रहेको 50 शैयाको जिल्ला अस्पतालमा ब्लड ब्याङ्क नहुँदा उपचारका लागि पुग्ने बिरामी तथा आफन्तले रगतको जोहो गर्न शास्ति खेप्नु परेको छ। आकस्मिक अवस्थामा अस्पतालमै रगत उपलब्ध हुने अवस्था नहुँदा बिरामीका आफन्त स्वयंसेवी रक्तदाता खोज्दै हिँड्नुपर्ने बाध्यतामा रहेका छन्। विशेष गरी प्रसूति, दुर्घटना र शल्यक्रिया तथा जटिल अवस्थाका बिरामीलाई तत्काल रगत आवश्यक पर्दा समस्या हुने गरेको छ। रगतको अवस्था व्यवस्था हुन नसके तत्काल बिरामीलाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था पनि आउने गरेको छ। नेपाल स्वयंसेवी रक्तदाता समाज जाजरकोट र सक्रिय युवाहरूले आपतकालीन अवस्थामा रक्तदातालाई खोजेर बिरामीलाई रगत उपलब्ध गराउँदै आएको बताएका छन्। कतिपय अवस्थामा नेपाली सेना र नेपाल प्रहरीका सुरक्षाकर्मीलाई समेत रक्तदानका लागि गुहार्नु पर्ने अवस्था रहेको छ। नेपाल स्वयंसेवी रक्तदाता समाज जाजरकोटका अध्यक्ष प्रेम ओलीले स्वयंसेवी रक्तदाता मार्फत रगत व्यवस्थापन गरिए पनि यो दीर्घकालीन समाधान नभएको बताउनु भएको छ। उहाँले 50 शैयाको अस्पतालमा उपचार सेवा विस्तार हुँदै गए पनि रगतका लागि अझै व्यक्ति व्यक्तिलाई फोन गरेर खोज्नुपर्ने अवस्था रहेको बताउनु भएको छ। जाजरकोटमा लामो समयदेखि ब्लड ब्याङ्क स्थापनाको माग उठाउँदै आए पनि अहिलेसम्म ठोस प्रगति हुन नसकेको उहाँको भनाइ छ। स्थानीय, प्रदेश र संघीय सरकारले जिल्लामै वास्तविक व्यवस्थित ब्लड ब्याङ्क स्थापना गर्न प्राथमिकता दिनुपर्ने रक्तदाता समाजले माग गरेको छ। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भाद्र 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 औं वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np बाट डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। यही असोध 17 गतेका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5, बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढियाताल 4 खैरनी मैना पोखरका लागि
3: बनियाभारका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभार
4: मानपुर टपरा मिरमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर
3: बिहानी बजारका लागि श्री कालिका प्रावि थापापुर गेरुवा 1 बिहानी बजार
4: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुवन 1 सूरी पटुवा ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा
2: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मडेला बर्दिया यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मडेला बर्दिया
5: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ यदि छ भने अब तपाईँको लागि खुसीको खबर काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी।

0: गाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हातखुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेसनल बाथ रोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
1: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेला हामीले नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सुर्खेतको क्षेत्र नम्बर 2 सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने सहमति, आज सबै टुङ्गो लाग्ने दावी, सल्यानमा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या 9 पुग्यो, संक्रमितको संख्या 600 नजिक लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। कैलालीमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ। गौरी गंगा नगरपालिका 6 रहेको भैरव महिला सामुदायिक वनमा हिजो बिहान बाघको आक्रमणबाट स्थानीय 40 कृष्ण चौधरीको ज्यान गएको इलाका प्रहरीकाले चौमालाका वरिष्ठ सहयोगी रेशम रमेश बहादुर साईले बताउनु भएको छ। उहाँले बिहान 5 चौधरी सहित 3 सामुदायिक वनमा च्याउ टिप्न गएका बेला बाघले आक्रमण गरेको बताउनु भएको छ। च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो। उहाँसँगै गएका अरू 2 भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ।
1: कर्णाली प्रदेश सरकारले कर्णाली प्रोत्साहन भत्ता कटौती गरेको भन्दै प्रदेशमा कार्यरत छात्रवृत्ति करारका शिक्षक, चिकित्सक तथा स्वास्थ्य कर्मीले आन्दोलन थालेका छन्। उनीहरूले प्रदेशमा हिजो 1 सेवा अवरूद्ध गरी हातमा कालो पट्टी बाँधेर कार्यस्थलमै विरोध गरेका छन्। अघिल्लो आर्थिक वर्षहरूमा निरन्तर पाउँदै आएको सुविधा बजेट अभावको बाहनामा रोकिएको भन्दै उनीहरूले विरोध थालेका छन्। गत बुधबार सामाजिक विकास मन्त्री जितबहादुर मल्ललाई ध्यानाकर्षण पत्र बुझाउँदा पनि कुनै सुनवाई नभएपछि आन्दोलनका कार्यक्रम अघि बढ़ाउनु परेको चिकित्सक तथा स्वास्थ्य कर्मीहरूले बताएका छन्। कर्णाली प्रोत्साहन भत्ता उपलब्ध गराउन गठित संघर्ष समितिका संयोजक डाक्टर विशाल कार्कीले समान कामको समान सुविधा पाउनुपर्ने आफूहरूको माग रहेको बताउनु भएको छ। स्थायी कर्मचारी सरह नै दुर्गममा खटिएर काम गरे पनि सेवा सुविधामा विभेद गरिएको भन्दै कार्कीले सरकारले माग वास्ता नगरे अझ कड़ा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिनुभएको छ। यस्तै नेपाल चिकित्सक संघ सुर्खेतले पनि चिकित्सक तथा स्वास्थ्य कर्मीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आएको बताएको छ। संघका सचिव डाक्टर किशोर विष्टले आफ्ना समान प्रकृतिका काम गराएपछि अधिकार र सेवा सुविधामा पनि समान व्यवहार हुनुपर्ने भन्दै सरकारलाई तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभएको छ। चिकित्सक स्वास्थ्य कर्मीहरूले स्थायी कर्मचारीको सबै सुविधा माग नगरेको भन्दै विगतदेखि पाउँदै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिनुपर्ने मात्र आफूको अडान रहेको बताएका छन्। यता सामाजिक विकास मन्त्रालयले भने बजेट अभावका कारण प्रदेशको नियमित स्रोतबाट प्रोत्साहन भत्ता निरन्तरता दिन नसकिएको जनाएको छ। सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठले संघीय सरकारले बजेट कटौती गरेसँगै कर्णालीमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको प्रोत्साहन भत्ता रोकिएको बताउनु भएको छ। उहाँले मन्त्रालय चिकित्सक तथा स्वास्थ्य कर्मीको मागप्रति सकारात्मक रहे पनि मन्त्रालयसँग यसका लागि बजेट नभएको बताउनु भएको छ। संघीय बजेटको स्रोत बन्द भएको र अर्थ मन्त्रालयबाट महँगी भत्ता समेत प्राप्त नभएकाले प्रदेशले थप सुविधा दिन नसक्ने बाध्यता रहेको उहाँको भनाइ छ। अहिले प्रदेशभर यस्ता छात्रवृत्ति र करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीको संख्या 108 भन्दा बढ़ी रहेको जनाइएको छ।
0: कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर साईले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको वेबसाइटमा सम्पत्ति विवरण सार्वजनिक गर्दै उहाँले आमा र छोरीका नाममा गृह जिल्ला मुगुमा 2 घर रहेको बताउनु भएको छ। आमा ईसा साईको नाममा 16 गाउँपालिका 6 र छोरी उस्मिता साईको नाममा साबिकको श्रीनगर 4 अर्को घर रहेको बताउनु भएको छ। आमाको नामको घरलाई पैतृक सम्पत्ति र छोरीको नामको घरको स्रोत बकस पत्र भनिएको

0: विवरणमा उल्लेख छ। यसै गरी मुख्यमन्त्री साईले पैतृक र आफूले जोडेको केही जग्गाका साथै आफूसँग 10 तोला सुन र 10 तोला चाँदी रहेको उल्लेख गर्नुभएको छ। 4 तोला सुन पैतृक भएको र 2 तोला सुन 2053 सालमा शिक्षकको तलबबाट 50,000 रूपियाँमा खरिद गरेको उहाँको भनाइ छ। यस्तै 2075 सालमा व्यवसायबाट प्राप्त आमदानीको 40,000 एक तोला र 2080 सालमा पारिश्रमिकबाट 90,000 थप 1 तोला सुन खरिद गरेको उहाँको भनाइरहेको छ। 2081 सालमा पारिश्रमिकबाटै 2,40,000 मूल्य रूपियाँमा थप 2 तोला सुन जोडेको जनाएको छ। उहाँसँग 2,00,000 रूपियाँ बराबरको बैंक मौजात रहेको छ भने यो रकमको स्रोत सरकारी सुविधा उल्लेख गरेको छ। यस्तै सवारी साधनतर्फ छोरी उस्मिताको नाममा 2075 सालमा 2,35,000 रूपियाँमा खरिद गरेको सुजुकी स्कुटर मात्र रहेको छ। यसै गरी 90,000 रूपियाँको सामसुङ र 60,000 रूपियाँको भिभो मोबाइल तथा 1,10,000 रूपियाँको क्यामेरा र 90,000 रूपियाँको ल्यापटप रहेको मुख्यमन्त्री साईको भनाइरहेको छ।
1: बाँकेको कोलपुर नगर अस्पतालले पहिलो पटक एन्टी रेबिज भ्याक्सिन एआरभी सेवा शुरू गर्ने भएको छ। अब कुकुर तथा अन्य जनावरको टोकाईबाट रेबिजको जोखिममा पर्ने यस क्षेत्रका नागरिकलाई बाहिर धाउनुपर्ने बाध्यता हट्ने बताइएको छ। कोलपुर नगरपालिका 11 स्थित नगर अस्पतालले आउँदो 19 गतेदेखि एआरभी सेवा सञ्चालनमा ल्याइने जनाएको हो। अहिले कुकुर वा अन्य जनावरले टोकेपछि रेबिज विरूद्धको इन्जेक्सन लगाउनु पर्ने बिरामीलाई उपचारका लागि नेपालगंज स्थित भेरी अस्पताल पठाउनु पर्ने बाध्यता रहेको छ। नगर अस्पतालमै सेवा शुरू भएपछि कोलपुर र आसपासका नागरिकलाई खोप लगाउन नेपालगंज लगायत अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताइएको छ। जनावरले टोकेपछि समयमै खोप लगाउनु पर्ने रेबिजबाट जोगिन महत्वपूर्ण हुने भएकाले स्थानीय तहमा नै एआरभी सेवा उपलब्ध गराउने निर्णयले सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने नगर अस्पतालले बताएको छ। नगर अस्पतालका जनस्वास्थ्य अधिकृत प्रकाश विश्वकर्माले कुकुर वा अन्य जनावरले टोकेको तथा रेबिजको जोखिममा परेका सेवाग्राहीले अब नगर अस्पतालबाट एआरभी सेवा लिन सक्ने बताउनु भएको छ। अब कोलपुर बैजनाथ र राप्ती सोनारी पारीका नागरिकले पनि रेबिज विरूद्धको सुईका लागि नेपालगंज धाउनु नपर्ने उहाँको भनाइ छ। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।

0: हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना। हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दियाको 7 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थान नहुने भएकाले पासबुक सहित अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक आमन्त्रण गर्दछौं।
1: केन्द्रीय सेवा केन्द्रको लागि कार्यालय परिसर, ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक भवन,
2: पर्यटन सेवा केन्द्रको लागि रातो बंगला एकेडेमी बकुवा, राधा कृष्ण सेवा केन्द्रको लागि कार्यालय परिसर, जनचेतना सेवा केन्द्रको लागि सरस्वती आबी नेउलापुर। साधारण सभा हुने मिति यही असोज 17 गते बिहान 11 बजे।
1: विरोधी सेवा केन्द्रको लागि कार्यालय परिसर, उत्सव सेवा केन्द्रको लागि भेरी माध्यमिक विद्यालय ललितापुर, सक्रिय सेवा केन्द्रको लागि कार्यालय परिसर, छारी सेवा केन्द्रको लागि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दौलतपुर,
2: प्रेरणा सेवा केन्द्रको लागि कार्यालय परिसर।
1: साधारण सभा हुने दिन यही असोज 18 गते बिहान 11 बजे
2: र केन्द्रीय साधारण सभा त्रिभुवन नमुना मावि भुरीगाउँ।
0: अध्यक्ष हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेका त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अन्कल सेवाहरू,
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
6: नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
7: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्र नगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-489-17।

0: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै विभिन्न एफएम रेडियोहरूमा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं। अब लागू बाँकी खबर। नेपालबाट यस वर्षको मनसून बाहिरिने अवस्थामा पुगेको मौसमविदहरूले बताएका छन्। मौसम विज्ञान विभागका मौसमविद विनु महर्जनले यस वर्षको दशैंसम्ममा मनसून पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको बताउनु भएको छ। अहिले नेपालमा ठूलो वर्षा गराउने उल्लेखनीय प्रणाली नभए पनि छिटपुट वर्षा भने हुन सक्ने उहाँको भनाइ छ। यस वर्षको दशैंको घटस्थापना असोज 25 र टीका कार्तिक 4 गते परेको छ। नेपालमा सामान्यतया मनसून जून 13 शुरू भई अक्टोबर 2 बाहिरिने गर्दछ। यो औसत मितिमा केही सामान्य हेरफेर हुन सक्ने गरेको छ। मनसून बाहिरिए पनि सामान्य खालको वर्षा भने दशैंको बेला पनि हुन सक्ने सम्भावना रहेको बताइएको छ। मौसमविद विनोद पोखरेलले पनि दशैंमा सिमसिमे खालको पानी पर्ने र त्यसले जाडो महसुस हुने सम्भावना बढ़ेको बताउनु भएको छ। नेपालमा यस वर्ष 5 असारमा पूर्वी नेपालबाट मनसून भित्रिएको हो।
1: भेरी खबरको अन्त्यमा अब खेल खबर। उमानमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट श्रृंखला 2 लागि नेपाल क्रिकेट संघ क्यानले 15 सदस्यीय टोलीको घोषणा गरेको छ। श्रृंखलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। यसपटक पनि टोलीमा कुशल भुर्तेल र सुमपाल कामेले स्थान बनाउन सक्नु भएन भने पछिल्लो समय टोलीमा रहेका तीव्र गतिका बलर हेमन्त धामी पनि बाहिरिनु भएको छ। क्यानले देब्रे हाते स्पिनर साहब आलमलाई समावेश गरेको छ। टोलीमा कप्तान सन्दीपसँगै आसिफ शेख, दिपेन्द्र सिंह, हेरिदेव खनाल, ईशान पाण्डे, रोहित कुमार पौडेल, अर्जुन कुमार, सन्दीप जोरा, गुलशन झा रहनु भएको छ। यसै गरी बसिर अहमद, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, साहब आलम र शेर मल्ल पनि टोलीमा समावेश हुनुहुन्छ। यही असोज 21 गतेदेखि शुरू हुने विश्वकप क्रिकेट लिग 2 आयोजक ओमानसँगै नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्।
0: खेल खबरसँगै रेला बिहानको भेरी खबर सकियो। बिदा हुन गेलसम्मका मुख्य खबर फेरि एकपटक।
1: सल्यानमा स्क्रब टाइपसबाट मृत्यु हुनेको संख्या 9 पुग्यो। संक्रमितको संख्या 600 नजिक। रोग नियन्त्रण महाशाखाबाट अनुसन्धान टोली बस्तीमा।
0: कैलालीमा बाघको आक्रमणबाट एकजनाको ज्यान गयो, अरू 2 भागेर ज्यान जोगाउन सफल।
1: कर्णालीमा स्वास्थ्य कर्मीहरू आन्दोलनमा, प्रोत्साहन भत्ता निरन्तरताको माग।
0: र ओमानमा हुने आईसीसी विश्वकप क्रिकेट श्रृंखला 2 लागि 15 सदस्यीय नेपाली टोलीको घोषणा। अहिलेलाई बिहानको भेरी खबर सकियो। अहिले 8 भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै डिलु रावत र केशव ढकाल विदा हुन्छौं। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। Radio Tiger Studio Time. अहिले बिहानको 7 छ।
3: यस टाइम सेका प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर पुरीगाउँमा जाऊ।
4: खुसीको खबर।
5: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको 2 र अन्तिम शनिबार 2 रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
4: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
6: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
4: साइना मेडिकल हलका सेवाहरू,
7: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
6: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
5: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, एचबी A1C, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
6: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
4: चाइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
5: चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
8: के तपाईलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0-72 98-224-21-679 र 98-125-10-349।
7: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, समय र स्थानमा हुने भएकाले यस्तै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np बाट डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: निगरानी सेवा केन्द्रको लागि जय दुर्गा सामुदायिक वनको भवन 12 बर्दिया 6 धामपुर, दिया सेवा केन्द्रको लागि 12 बर्दिया 9 बैजी चोक हाट बजार,
9: शान्ति बजारको लागि क्याम्ब्रिज बोर्डिङ स्कुल शान्ति बजार,
7: ढोढरी सेवा केन्द्र श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय मधुबन 4 ढोढरीका लागि, सानो श्री हाट बजार मधुबन 8 सानो श्रीका लागि, पर्वतिया मन्दिर गुलेरिया 1 खैरापुर गुलेरियाका लागि, श्री जनचेतना प्रावि मधुबन 3 भगतपुर उरालीका लागि,
9: मढेलाका लागि जगदम्बा माध्यमिक विद्यालय मढेला, संगिनी संकलन केन्द्रका लागि जनज्योति माध्यमिक विद्यालय पकुवा, भुरीगाउँका लागि ओडा कार्यालयको परिसर भुरीगाउँ, टासा संकलन केन्द्रका लागि चुरे क्याम्पसको सभाहल बग्नाहा।
7: यही असोज 18 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला बर्दिया। यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मढेला बर्दिया।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz। गर्जन सँगै बाघ झैँ।

0: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 21औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। साथै 21औं वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np/ डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। यही असोज 17 गतेका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5, बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढियाताल 4 थैरणी मैना पोखरका लागि
1: बनियाभरका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभर
2: मानपुर टपरा मिरमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर
1: बिहानी बजारका लागि श्री कालिका प्रावि थापापुर गेरुवा 1 बिहानी बजार
2: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुवन 1 सूरी पटुवा ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा
0: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला बर्दिया यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मढेला बर्दिया।

0: म गर्व गर्दछु मेरो देश नेपाल प्रति, म गर्व गर्दछु हाम्रा पुर्खाहरू प्रति जसले अमेरिका बन्नुभन्दा 8 वर्ष पहिले मेरो देश नेपाल बनाएका थिए। आउनुहोस् हामी सबै एकजुट भई देशको विपत्तिलाई बिर्सेर त्यो देशलाई अघि बढाऊ।
1: मेरो त कहिलेलाई सरदान हुन्छ।

देश एउटा साझा फुलबारी हो जहाँ नाच छला विलय भएको छ। नेपाली पहिचान सहितको मारवतावादको अनुपम पहिचान रहेको मेरो देश नेपाल, लाखौं लाख नेपाली जनताका सपना र पीड़ाका आँसुपछि यो देशलाई गन्तव्यको बाटोमा पुर्याउनेछ।

0: विश्वासी रूप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासी रूप बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नु हुन हार्दिक अनुरोध गरिन्छ।
1: निगरानी सेवा केन्द्रको लागि जयदुर्गा सामुदायिक वनको भवन 12 बर्दिया 6 धामपुर, दिया सेवा केन्द्रको लागि 12 बर्दिया 9 बैजी चोक हाट बजार,
2: शान्ति बजारको लागि क्याम्ब्रिज बोर्डिङ स्कुल शान्ति बजार,
0: धोडहरी सेवा केन्द्र श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय मधुबन 4 धोडहरीका लागि, सानो श्री हाट बजार मधुबन 8 सानो श्रीका लागि, पर्वतिया मन्दिर गुलेरिया 1 खैरापुर गुलेरियाका लागि, श्री जनचेतना प्रावि मधुबन 3 भगतपुर उरालीका लागि,
2: मढेलाका लागि जगदम्बा माध्यमिक विद्यालय मढेला, संगिनी संकलन केन्द्रका लागि जनचोटी माध्यमिक विद्यालय पकुवा, भुरी गाउँका लागि ओडा कार्यालयको परिसर भुरी गाउँ, तासा संकलन केन्द्रका लागि चुरे क्याम्पसको सभा हल बग्नाहा।
0: यही असोज 18 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म। प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला।

0: बर्दिया यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मढेला बर्दिया।
1: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
2: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
3: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
0: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
4: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ।
0: यस टाइम चेकका साथमा
1: केपी पोलिक्लिनिक भिगाउँ बजार बर्दिया।
2: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
3: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चारी स्टोर छ नि।
4: हो, अब चिन्ता गर्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-699-77-77। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
5: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
6: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
5: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
6: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
5: अन्कल सेवाहरू,
6: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-4-80-22-229 र 98-605-22-229।
7: हो त नि, रेडियो टाइगर आयो।
1: यो हो रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।

शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाई तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित भइसकेको छु। पञ्चाङ्ग आत्मा छ र राशिफल तयारी अवस्थामा लिएर तपाईसँग फोनमा कुराकानी गर्ने हिसाबले पनि प्रत्यक्ष रूपमा फोनलाई अन्यर गरेर हामी तपाईसँग उपस्थित छौं। चिना हेर्नु परेको छ भूत भविष्य वर्तमान मात्र नभई श्राद्ध सम्बन्धी नवरात्र सम्बन्धी अब आउँदै गरेको शुक्र अष्टको सम्बन्धी विशेष जानकारी लिनु छ भनी सम्पर्कमा आउन सक्नुहुन्छ। विभिन्न जानकारीको लागि एउटै कर्मथलो एउटै थलो बनाएर हामी तपाईँलाई यहाँबाट नाम ज्योतिष दर्पण दिएर संसारलाई देखाउने संसारलाई चिनाउने काम गरिरहेका छौं। हामी ग्रहको माध्यमद्वारा अनि हामी शास्त्रको माध्यमद्वारा संसारमा भएका जति पनि दुःख पीड़ा तपाईँलाई जति पनि मनमा भएका चिन्ताहरू छन् के गर्दा राम्रो होला भन्ने खालका कुराहरू छन् हामी सबै कुराको तपाईँलाई जानकारी दिने अवश्यमेव प्रयास गरिरहेका छौं। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर निरन्तर कुराकानी गर्दै साल महिना गति अनि समयको आधारमा विशेष जानकारी दिन्छौं। कार्यक्रमको शुरूआती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि ग्रह गोचरबाट

0: आज मिति 2083 साल असोज 17 गते आज शनिबार तब अनुसार ईस्वी सन् 2026 रहेको छ। अक्टूबर 3 तारीक नेपाल सम्मत 1146 नयाँ लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन आज शरद ऋतु आश्विन कृष्ण पक्ष यानि कि यो पक्षलाई पितृपक्ष पनि भन्ने गरिन्छ। पितृहरूको श्राद्ध गर्ने भएको कारणले गर्दा पितृपक्ष पनि भनिएको छ। त्यस्तै गरेर आजको दिनमा पितृपक्ष रह्यो। आज सूर्योदयमा सप्तमी तिथि छ। 9:52 बिहान 9:54 सप्तमी शतक उपरान्त भने अष्टमी तिथि प्रारम्भ रहनेछ। त्यस्तै गरेर आर्द्र नक्षत्र 55:24 रात्रिको 4:07 बरियान युग 32:25 बालवकरण 36:50 आज आनन्द युगमा भने मुद्गर युग रहेको छ। आजको दिनमानको समय 29:31 बिहान सूर्योदय 5:58 जाँदा भयो। साँझ सूर्यास्त 5:46 जाँदा रहनेछ। आज अष्टमी व्रत अष्टमी श्राद्ध आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। आज महालक्ष्मी व्रत समाप्ति गर्ने दिन पनि रहेको छ। यो जानकारी सहित अब कार्यक्रममा पालो ग्रह गोचरको सूर्य कन्या राशिमा रहेका छन् भने चन्द्रमा मिथुन राशिमा छन्। त्यस्तै गरेर मंगल कर्कट राशिमा रहेका छन्। बुध तुला राशिमा छन्। बृहस्पति कर्कट राशिमा छन्। शुक्र तुला राशिमा छन्। शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजका ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। यो जानकारी सहित कार्यक्रममा रहेर अब जानकारी गराउँ तपाईँको राशिफलले के भन्छ। आजको दिन तपाईँको लागि कसरी व्यतीत हुन सक्छ। तपाईँको राशिले तपाईँको आजको दिनलाई ज्योतिष शास्त्रमा गणना गरिएर भनिएको राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेषको लागि तेस्रो भावको चन्द्रमा पराक्रमिकै हुन्छ। तर 12 शनि भएकाले कहिलेकाहीँ टाउको सम्बन्धीको समस्या, चिरफार, नसाको समस्याहरूले भने सताइरहन सक्ने सम्भावना रहेको छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि रहन्छ। नबनेका कामहरू बन्दै जाने खालका योगहरू पनि राम्रा छन् र तपाईँले सोचेका कामहरूबाट सहज हुने राशिमा संकेत आजको राशिमा देख्न सकिन्छ। धनस्थानमा चन्द्रमा भएकाले आर्थिक क्षेत्रमा प्रसन्न रहनेछ। यो ग्रहमा हेर्दाखेरि यतिखेर चन्द्रमा लग्नमा छन्, धनस्थानमा बृहस्पति उच्च छन्, तपाईँको जस्तो राम्रो छैन। आजको दिनमा गर्दै आएका हरेक कामको लागि तपाईँको लागि उन्नति र प्रगतिहरूको लागि सहज हुनेछ। मान सम्मानमा वृद्धि रहनेछ। आटेक ताकेका कामहरूबाट पनि सहज हुने योग छ। कर्कट राशि हुनेहरूको लागि आजको दिनमा नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको युग रहेको छ। आजको दिन तपाईँको लागि सामर्थ्य अनुसारका गरेका कामले साथ दिला। अलिकति चन्द्रमा 12 भएकाले यात्राहरूमा रोकिन सक्छ। उन्नति तपाईँको जागिरमा पदवृद्धि अलिकति अर्काको कारणले गर्दा रोकिन सक्ने भएकाले विशेष ख्याल गर्दै अगाडि बढ्नु राम्रो हुन्छ। उन्नति अनि प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि रहनेछ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावना पनि राम्रो छ। उन्नति अनि प्रगतिको लागि धेरै कुरामा सहज हुने आजको दिनमा राशिबाट संकेत ग्रहमा सिंहलाई देख्न सकिन्छ। लामो दूरीको यात्राहरूमा सहज हुनेछ। मान सम्मानमा वृद्धि रहन्छ। आज कन्या राशिको लागि भने राजकीय सम्मान प्राप्त रहन्छ। प्रेम प्रेमीको बीचमा सफल रहनेछ। आजको दिनमा तपाईँलाई प्रेम प्रस्ताव आउन सक्छन्। पुराना प्रेम प्रेमीको बीचमा अचानक भेटघाटको पनि योग रहेको छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73।
2: संगीतमय पुराण वार्ताका लागि पनि सम्झन सक्नुहुनेछ।
0: मान सम्मानमा वृद्धि रहन्छ, लग्नमा शुक्र छ, सुन्दरतामा निखारिने योग छ, अरूको दायित्व पनि आफूलाई भार हुन सक्छ। तपाईँले विशेष ख्याल गर्नु, आज अरूको पछि लाग्दा दुःख पाउन सकिने सम्भावना छ। आजको दिनमा काममा सफलता छ, अलिकति आठौं चन्द्रमा भएकाले यात्रा भने कठिनाई हुन सक्छ, चटपटेकोबाट बच्नु, उन्नति अन्य कुरामा राम्रो छ, मान सम्मानमा पनि वृद्धि रहन्छ, खालि औषधि मूलमा धन खर्च र धन खर्च वृद्धि मात्र रहन सक्ने योग छ। लामो दूरीको यात्राहरूबाट तपाईँलाई सहज हुनेछ, मान सम्मानमा पनि वृद्धि रहनेछ भने नभनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको पनि योग राम्रो छ। आजको दिनमा तपाईँको लामो दूरीको यात्राहरूमा पनि सहज हुने खालका योग छन्। काममा सफलता हुनुको साथसाथमा इष्टमित्रहरूले पनि साथ दिने सम्भावना राशि धनुराशिलाई संकेत छ। आजको दिनमा शनिको प्रभाव कमी छ, तपाईँको लागि उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ र तपाईँको लागि काममा सफलता हुनुका साथसाथमा इष्टमित्रहरूले साथ दिने र तपाईँको लागि काममा धेरै कुराहरूमा सहज छ। आजको दिनमा तपाईँको लागि धेरै कुरामा राम्रो हुने खालका योगहरू राशिबाट संकेत देख्न सकिन्छ। आज कुम्भ राशिको लागि भने सोचेका कामहरूबाट पनि सफलता प्राप्तिको लागि दिन शुभ मानिन्छ। आजको दिनमा लग्नमा राहु भए पनि पञ्चम स्थानको चन्द्रमाले आजको दिन तपाईँको लागि धेरै कुरामा सहज हुन्छ है। तपाईँको लागि काममा सहज हुनुको साथसाथमा उन्नति र प्रगतिमा पनि धेरै कुरामा राम्रो रहनेछ। र अन्त्यमा मीन राशि हुनेको लागि आजको दिनमा सुखद समाचारहरू सुन्न पाइने, मन हर्षोल्लासले गदगद रहने, सूर्यको दृष्टि यतिखेर आफ्नो राशिमा भएको कारणले गर्दा र यतिखेर विशेष गरी ग्रहमा साथ दिइरहेको अवस्थामा तपाईँको लागि राम्रो उन्नति र प्रगति आजको राशिबाट पनि संकेत ग्रहमा देख्न सकिने योग रहेको छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73।
2: संगीतमय पुराण वार्ताका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। हामी तपाईसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहन्छु। नेपाल हो सनातनीको भूमि, यो हाम्रो राष्ट्र सनातनले गौरव गर्ने राष्ट्र है। हामी यदि धेरै सभ्यतामा झल्किएको देशमा बसेर हामी आजसम्म यति गुमनाम भइरहेका छौं, यो कारण हुन सक्छ, हाम्रो अध्ययनको कमी पनि हुन सक्छ। जो गुरूहरू भनेर हामी जुन गुरु पल्टेका छौं, हाम्रो अध्ययन कमी भएर, हाम्रो एकता कमी भएर, हाम्रो निर्णय गर्ने क्षमता कमी भएर पनि हुन सक्छ, हाम्रा भक्तहरूलाई असाध्य गाह्रो भइरहेको छ। मलाई यो अनुभूति भएको छ। यो किन यसो भनिदिएको छु भन्दा, अहिले सोह्र श्राद्ध चलिरहेको छ। यो सोह्र श्राद्धमा धेरै विवादहरू छ, एउटा विवाद होइन, एकचोटिको यो ठिक छ। यो 2083 सालमा यो विवाद आयो, यो विवाद टुङ्गिँदैन, 84 पुनः विवाद दोहोरिन्छ, त्यो विवाद फेरि 85 पनि सर्छ। यो सर्वरोग जत्तिकै भयो, धेरै कुराहरू छन्। मगा श्राद्ध के गर्ने, रोकीको श्राद्ध के गर्ने, अनि सोह्र श्राद्ध नै कोही मान्छे बित्यो त्यसको श्राद्ध कसरी गर्ने, होइन। अब भर्खरै मैले एउटा मेसेज पढ्दै थिएँ, जो सासू आमा के अरे आफ्नो आमा हुनुहुन्छ, अब श्राद्ध गर्दा हजुरआमालाई पिण्ड दिन हुन्न अरे, ल हेर अब समस्या यो छ, यस्तो छ, के गर्ने। म त घरि तपाईँलाई कस्तो लाग्छ थाहा छ, सुन्नु भएको छ नि होइन, कार्यक्रम सुन्नु भएको छ नि, कस्तो सञ्जालमा यो हामी जोडिएछौँ, कस्तो बिचिया पढिएछ घरिघरि क्या, नभनेको मानिदिनुहुन्छ। हेर्नुहोस् है, समस्या यहाँनिर छ क्या, तपाईँले एउटा गुरुलाई चुज गर्नुहोस् न जसले शास्त्रको श्लोक बताइरहेको छ। मैले म भन्न खोजे होइन, आजसम्म कति वर्षदेखि तपाईँले श्राद्ध गर्दै आउनु भएको छ, तपाईँको हजुरबाले बाले श्राद्ध गर्दै आउनु भएको छ, खोइ अहिलेसम्म कसले किन यसरी कमी भइरहेको छ, हामी कहाँनिर चुकिरहेका छौँ भन्ने कुरा हो क्या। हामी खालि सनातन राष्ट्र चाहिन्छ मात्रै भनेर भएन, हामी सनातनी बन्न सक्नु पर्यो, खै बनेको हामी, असाध्य गाह्रो छ हजुर। त्यही भएर तपाईँहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ, यस्ता कुरामा विवाद कहिले नगर्नुहोस् है, किनभने नि शास्त्रमा धेरै विवादहरू छ क्या, त्यो विवादभित्र पनि एउटा टुङ्गो लाउने ठाउँ हुनुपर्छ क्या, के लेखेको छ के लेखेको छ नि होइन। त्यसो भएको हुँदा तपाईँले ध्यान दिनुपर्छ, यो मगा श्राद्ध यो सब हल्ला हो क्या। मलाई एउटा प्रश्न आएको छ आज, सायद यो प्रश्न बैतडीबाट हुनुपर्छ। मलाई करुणाकर भट्टले मलाई कमेन्ट गर्नुभएको छ, म्यासेज गर्नुभएको छ, अब यो धेरै मान्छेहरूले पिण्ड कतिवटा दिने भन्ने पनि कुरामा विवाद छ होइन। अब पिण्ड 16 दिए पनि हुन्छ क्या, दिन मन हुनेले, नभएदेखि निर्णय सिन्धु धर्म सिन्धुले भन्दै आएको कुराहरू मान्नुपर्छ है। यो सबै कुराहरू तपाईँले एकदम ध्यान दिएर सुन्नु भएको छ, सुन्नु पनि पर्छ होइन। त्यसो भएको हुँदा तपाईँलाई मैले कुरो के भन्छु भने, उहाँले लेख्नु भएको छ, मेरो कोही मान्छे पितृपक्षमा दिवंगत भएकाहरूको 31 श्राद्ध पितृपक्षकै तिथिमा गरिन्छ, पिण्ड एकवटा बटार्ने बाँट्ने अथवा तीनटा बाँट्ने अथवा छवटा बाँट्ने गुरुदेव स्पष्ट पारिदिए आभारी हुनुहुन्थे। तपाईँलाई पनि प्रश्नकर्ताले पनि प्रश्न क्लियर गरिदिनु, आमा 16 श्राद्धमा बित्नु भयो भने एक पारमण गर्ने, पिताजी बित्नु भयो भने एक पारमण गरेर 16 श्राद्ध फेरि गर्ने भनेको पारमण पनि फेरि गर्ने है, त्यो ठाउँलाई लिपेर फेरि पुनः स्नान गरेर यस्तो कामहरू गर्नुपर्छ। एकदम यो तपाईँहरूले बुझ्नु होला, यो बुझ्नु भएन भने यो गरिस गरेर नै हुँदैन हजुर। यो पितृकर्म एकदम धेरै गाह्रो हुन्छ, भोलि तपाईँहरूलाई पितृको लाग्न सक्छ समस्याहरू है। त्यही भएर तपाईँलाई यस्तो कुरामा ख्याल गर्नुहोला है त। अब पिण्ड कतिवटा दिने, यहाँ निकै विवाद छ है। हामीले पिण्ड किन यसरी कमी गरिरहेका छौँ, यो मेरो पनि प्रश्न थियो। अब यो प्रश्नको उत्तर मैले पनि खोजिरहेको छु तर पाएको छैन। हिजो एकजना गुरुसँग, संघ सभाको गुरुसँग फेसबुकमा कुराकानी भयो, गुरुदेव श्राद्धमा त कम्तीमा आफ्ना घरपट्टिका
बाउलाई छुट्टै हजुरबाउलाई छुट्टै हजुरआमालाई के अरे बाउलाई छुट्टै हजुरबालाई छुट्टै अनि बुढ हजुरबालाई छुट्टै दिनुपर्ने होइन भन्नुभयो हो त भने मैले अनि आफ्नो मामलापट्टिकालाई पनि छुट्टा छुट्टै छुट्टा छुट्टै दिनुपर्ने होइन भने हो भन्नुभयो है अनि उहाँले भन्नुभयो यसरी त नौडासित के अरे पिण्ड दिए हुन्न र भन्नुभयो क्या भने ठिक छ नौडा दिन मलाई दिनुहोस् तर वास्तवमा हो चाहिँ के हो भने पिण्ड कसलाई दिएको हो त यहाँनिर अर्को समस्या छ क्या पिण्ड कसैले सातवटा पनि दिन्छन् कसैले नौडा पनि दिन्छन् मान्छे हेरेर हुन्छ क्या आफ्नो परिवारमा को को छैन भन्ने कुरा पनि भन्नु पर्छ कहिले कता छवटा पिण्ड पनि तपाईँहरूलाई लाग्छ कसलाई दिएको थाहा छैन होला सबैभन्दा पिण्ड तपाईँको बुवालाई दिएको आमा हुनुहुन्न भने बुवा र आमा सहित सपत्नी भनेको हुन्छ अनि हजुरबालाई दिएको है अनि हजुरआमालाई पनि के अरे अझ बुढो हजुरबालाई पनि दिएको तर सपत्नीका सहित हो के भयो कुरो बुझ्नुभयो तपाईँले पिण्डदान गर्दा बाउलाई पिता पितामह प्रपितामह भन्छ क्या बुवा हजुरबुवा बुढो हजुरबा भनेको छ अनि पत्नीहरूलाई सहित दिएको हुन्छ त्यसमा सँगै खानु है भनेर दिएको हुन्छ अनि मामलको हजुरबालाई मातामह प्रमातामह वृद्ध प्रमातामह मामलको हजुरबालाई मामलको बुढो हजुरबालाई मामलको खुम्री हजुरबालाई अझ के भन्छ अझ बुढो हजुरबालाई होइन अझ बाजेलाई के भन्छ तपाईँहरू त्यसरी दिएको सपत्नीका भन्नु दिएको पिण्ड हो एउटा विकृति हुन्छ त्यो चाहिँ यसो बोधप्रदलाई मन चाहेको भनिन्छ होइन अब यहाँनिर अर्को समस्या छ त्यही गुरुले भन्नुभयो सिधा कतिवटा दिन्छ पिण्ड चाहिँ अलग अलग दिने मान्छेले सिधा किन एकै ठाउँमा दिएको भन्ने कुरा एकदम मेरो मनमा घप लागेको छ हुन पनि हो नि अब तपाईँहरूलाई थाहा छैन होला पारमाणु श्राद्धमा अथवा यो सोह्र श्राद्धमा विश्वदेव ब्राह्मण दुईटा हुन्छन् पितृ ब्राह्मण दुईटा थापे हुन्छन् अब त्यसरी कुरा गर्ने हो भने पितृ ब्राह्मण पनि त अलग अलग थापे हुन्थ्यो नि त यहाँनिर समस्या हो क्या हाम्रो चाहिँ यहाँ ज्वरो यहाँनिर छ क्या अब पितृ ब्राह्मण थाप्दा आफ्नो बाउ हजुरबाउ र बुढो हजुरबाउ तिनटा ऋषि थाप्दै हुन्न हेर्नुहोस् है अनि मामलपट्टिको हजुरबाउ बुढो हजुरबाउ खोम्री हजुरबाउलाई तिनटा ऋषि थाप्दै हुन्न ब्राह्मण पितृ ब्राह्मण र पो सिधा अलग अलग अलग हुन्छ अब यहाँ कहाँनिर समस्या छ भने यो वास्तवमा सोह्र श्राद्धमा सोह्रवटा श्राद्ध गर्नुपर्छ नियम यहाँनिर हो अब तपाईँ ज्वरोबाट जानु पर्यो नि तर सम्भव छैन फेरि त्यो मान्छेलाई एक दिन गर्न त यति धौधौ छ होइन त्यसो भएको हुँदा त्यो पनि सकिएन ऋषि अलग अलग थाप्नु पर्थ्यो त्यो पनि सकिएन होइन सिधा अलग अलग दिनु पर्थ्यो त्यो पनि सकिएन होइन किनकि सिधा भनेको त लगेर पकाएर खाने हो सिधा कपु खाने होइन नि त पिण्ड खाइहाल्ने चिज भयो वस्तु अमृत स्वरूप हो अक्षय तृतीय हेतु होइन भनेर हामीले संकल्प गर्नु परेन हो त्यसरी अलग अलग भइसकेपछि पिण्ड अलग अलग दियो सिधा चाहिँ एकै ठाउँमा राखेर अब यो वचनले अमुक गोत्र होइन पिता पितामह प्रपितामह होइन यथाथा नाम अनिहरू चाहिँ सपत्रिका नाम बसु रुद्र आदित्य स्वरूपाणाम है मान्छेले यही भन्दैन फेरि गुरुहरूले बसु भनेको के हो रुद्र भनेको के हो आदित्य भनेको केही थाहै छैन यो संस्कृत अलिकति पढेको मान्छेलाई भल्ला थाहा हुन्छ है अनि त्यसरी यो खालको तरिकाले दिनुपर्छ अब यसमा वाद विवाद नगरौँ क्या जे गरेका छौँ त्यसलाई एकदम अडिक भएर काम गरौँ न कम्तीमा श्राद्ध गरौँ श्राद्ध गरिसकेपछि तपाईँले मनमा लागेको कुरा बल्ला भनिदियो श्राद्धै गर्नुभएको छैन धेरै फेरि मैले गर्नेलाई भन्न खोजाएन माफ गर्नु होला फेरि धेरैले गर्नुभएको छ है फेरि होइन यो खालको परिस्थिति हाम्रो नेपालमा जन्मिरहेको छ अब एउटा अर्को म्यासेज त मलाई अहिले भर्खरै मैले हेरिरहेको छु आजसम्म एकदम रेग्मी हिरा अब कहाँबाट गर्नुभएको मलाई थाहा छैन उहाँलाई रेडियो सुन्नु भएको छ कि सुन्नु भएको छैन सायद सुन्नुहुन्छ होला है उहाँले पक्कै पनि रेडियो सुन्नुभयो होला उहाँले यस उहाँले नसुने पनि तपाईँहरूले हामीले त सुनिएको छ नि त हामीले पनि यहाँ केही न केही थाहा पाउनु पर्ने कुराहरू छ क्या यो थाहा पाउनु पर्ने कुरामा के पर्यो भने गुरु राधे राधे पार्वण श्राद्धमा आमा हुनुहुन्छ भने
हजुरआमा र बुढी हजुरआमालाई पिण्ड दिन मिल्दैन रे हो भन्नुभएको छ र फुपू सानीमा नबिती उहाँहरूका पतिहरूलाई पनि तर्पण गर्न मिल्दैन रे भन्नुभएको छ अनि ससुरा बुबालाई पनि पिण्ड दिनुपर्छ रे नत्र दोष लाग्छ मात्र होइन ससुरा बुबा गरी सात ससुरा बुबालाई पनि पिण्ड दिनुपर्छ रे नत्र दोष लाग्छ मात्र होइन ससुरा बुबा गरी सात पिण्ड दिनु भनेको सुनियो त भन्नुभएको छ मैले अहिले पनि फेरि भने यस्ता वाद विवाद कुराहरू नगरौं ससुरा भनेको को पिण्ड कला दिइन्छ पिण्ड दिने कसलाई हो ससुराको कोही पनि मान्छे खलकै भएनन् उहाँको संसारै कोही भएन भने जहिले पनि श्राद्ध के अरे क्रिया गरौँ उहाँले लेखेको छ त्यो परिवेश दिनु पर्यो तर ससुरा आफ्नो घरका मान्छे होइनन् आफ्ना तीन पुस्तामा पर्दैनन् आमापट्टिका तीन पुस्तामा पर्दैनन् भने तर्पण दिए प्रसन्न हुन्छन् त्योभन्दा धेरै गर्नु पर्दैन क्या यो पितृकर्म धेरै गर्नु बिग्रिन्छ क्या हजुर बुझ्नु पनि पितृकर्ममा श्राद्धमा गाउँलाई बोलाएर चाहिँ ठूलो झ्याङ्गामा पकाएर खेर खुवाउनु भने बिग्रिन्छ सटक्क गर्ने चोखनी त भरि गर्ने सकबारमा अब अर्को कुरो भन्ने खुलासा गरिदिने आज श्राद्धमा जो पाए त्यसलाई घरमा बोलाउनु पनि हुँदैन ल यो चाहिँ भने फेरि खुसुक्क भनेको मैले तपाईँलाई मात्रै कार्यक्रम सुन्नु भएको छ नि होइन खुसुक्क भनेको किनभने उसले नुहाएको हुन्छौँ न धुवाएको हुन्छौँ न तपाईँको घर लिपोत पारेर पुस पास पारेर चिटिक्क पारेर एकदम पवित्र पारेर गेटसम्म चाहिँ लगाएर पुरै बाटोसम्म पानी हालेर आहा कति प्रसन्न पारेर पितृलाई आह्वान गरेको घरमा जो पाए त्यसलाई प्रवेश गराउने जो पाते भनेको फेरि अब तपाईँ नि जो पाते हुनुहुन्छ म पनि जो पाते हुन्छु जसले कर्म गर्दैन जो बिहान उठेर नुहाएको छैन जसले के के जति खाएर आएको छ त्यसलाई घरमा प्रवेश गर्न नदिनु जो दिन यसरी जान्न पर्यो तपाईँ आफै बिस्तारै बिस्तारै सुधार गर्नुहोस् क्या हल्ला गर्ने कुरा होइन यो है अब यो आमा भन्दा पछिका मान्छेलाई पिण्ड दिनुपर्छ पिण्ड रोक्नु हुँदैन है जस्तै अर्को कुरो भनिदिन्छु ल म यो तपाईँले कर्म गर्दै गर्दाखेरि बुवा बित्नुभयो सुन्नु अब यहाँ तपाईँले ककलाई पिण्ड दिनुहुन्न भनेको बुवा बित्नुभयो हजुर बुवा हुनुहुन्छ अब सोरसराज गर्ने कि नगर्ने यस्तो समस्या पो छ त यहाँ त यो हो नि जटिल समस्या मजाले गर्ने हजुरबाबुलाई दिने है पितामहको उच्चारणै नगर्ने प्रपितामह वृद्ध प्रपितामहलाई दिने हो माथिकोलाई बाउलाई बुढो हजुरबाबुलाई अनि खुम्री हजुरबाबुलाई दिनु पर्यो क्या हजुर त्यसरी दिनुपर्छ पिण्ड रोक्न चाहिँ हुँदैन अनि मजाले दिनुपर्छ है ल भनेपछि अब तपाईँले आमा आमाको कुरो गरेर मात्रै मैले बाउको कुरो मेन जराको कुरा गर्दै आमा भन्दा बाउ जरा हो नि त यहाँ त यो श्राद्ध कर्ममा त है यस्तो गरेर पनि तपाईँले पिण्ड दिनुपर्छ पिण्ड छोड्नु हुँदैन ससुरबालाई पिण्ड दिनु पर्दैन है तर मैले फेरि अहिले पनि भने श्राद्ध आफै नै गरिन्छ क्रिया आफै नै गरेको हो सन्तान सखात कोही पनि छैन उसको चार चार पुस्ता सात पुस्ता कोही पनि छैनन् काका ठुलो बाउ माइला बाउ होइन कोही पनि छैन भने श्राद्ध गरे पनि हुन्छ रोक्न चाहिँ हुँदैन अब यहाँ कतिसम्म के छ जेठो छोराको श्राद्ध गर्न के अरे बाउले क्रिया गर्न हुँदैन अथवा चाहिँ श्राद्ध गर्न हुँदैन भन्ने शास्त्रको वचन छ त्यही शास्त्रको अर्को पानामा के भनेको छ थाहा छ त्यसको पारिवारिक सम्बन्धमा भएका कोही मान्छे पाइएन भने

0: बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहेको छु। आदरणीय सज्जन धेरै फोन पनि आइरहेका छन्, मलाई घरिघरि लाग्दैछ त्यो फोनमा पनि केही यस्तै जिज्ञासाहरू भइदिए कति राम्रो हुन्थ्यो, तर सकारात्मक खालका जिज्ञासा है सकारात्मक जिज्ञासा भइदिए तपाईँ राम्रो कति राम्रो हुन्थ्यो है। अब यो एउटा कमेन्ट आएछ अहिले भर्खरै र गुरु राधे राधे म महेन्द्रनगरबाट रेडियो सनातन हाम्रो पात्रबाट सुन्दैछु। गुरु व्रत बसेको दिनमा र एक साकी बसेको दिन टमाटरको सेवन गर्न मिल्छ कि मिल्दैन? अब यस्तो छ क्या, टमाटर भन्ने शब्द राम्रो होइन, अझ धेरै गोलेबेडा त धेरै अशुद्ध भन्छन्। अब टमाटर विकासी भएको भएर टमाटर ठुलो टमाटर भन्छन् होइन, अब यसलाई के भन्ने, अब खाएको राम्रो होइन, यो शुद्ध चिज होइन, तामसी चिज नै पर्छ है। अब यसलाई के हुन्छ भने कहिलेकाहीँ हामी कतै जान्छौँ, गुरुदेव हजुरले टमाटर खाइसिन्छ लिसिन्छ, हामी त खाने गरेका छौँ, अब खानेकुरा त खानु पर्यो नि, भन्नु पर्यो नि होइन। त्यस भएको खाने यो जुन शुद्ध चिजमा पर्दैन टमाटर चाहिँ, यसरी बुझौँ क्या है। श्राद्धमा एक साकीमा व्रतमा नखाएको राम्रो, छोटो शब्दमा। गुरुदेव राधे प्रभु आज म पितृ श्राद्ध गर्दै भन्नुभएको छ, धन्यवाद छ। खासै कमेन्ट रहेन रहेछ आज, दुईटा कमेन्ट भर्खरै आयो कमेन्ट। जय श्री राधे गुरु प्रदेश।

0: जानलाई सबैभन्दा राम्रो कुन बार हुन्छ? गुरुदेव, जानकारी गराइदिए आभारी हुने थिए गुरु, म नि हाम्रो पात्रबाट सुन्दैछु गुरु भन्नु। अब यो प्रदेश भनेको विदेश हो, हाम्रो भाषामा विदेश जाने दिन, अब जस्तै घर परिवारबाट शनिबार नछुटिनु, मंगलबार नमिसिनु भन्ने सुनिरहनु भएको छ। शनिबार मंगलबार यो आइतबार पनि सकेपछि अलिकति खरो बार हो होइन, त्यसमा पनि कुन दिशा आफ्नो घरबाट कहाँ जाँदैछौ दिशा हेर्नुपर्छ, तिथिहरू हेर्नुपर्छ, कुन राशिमा चन्द्रमा छन् त्यो हेर्नुपर्छ, सबै कुरा हेरेर यात्रा गर्नुपर्छ। यस्तो भयो भने दिउँसो सम्पर्कमा रहनुहोला, भइहाल्छ है। तपाईँ कहाँबाट पढिरहनु भएको छ कमेन्ट भन्नुहुन्छ भने हाम्रो पात्रमा गएर कमेन्ट फटाफट एकैछिनमा गर्नुहोला। कमेन्ट पढ्दैछौ, कमेन्ट अब धेरै छैन, भर्खरै अर्को कमेन्ट आएको छ। गुरु राजराजे, म तनहुँ बन्दीपुरदेखि झरना थापा मंगर, म पावर एफएमदेखि दैनिक रूपमा सुन्ने गर्छु गुरु। को यताका गुरुहरूले त दशैंको जमरा राख्नुहुन्न, दुई महिना हुन्छ भन्नुभएको छ। गुरु राख्न मिल्छ कि मिल्दैन भनिदिनु पर्यो गुरु राधे राधे। ठूलो गल्ती बोल्नुभयो गुरुले। कहिल्यै पनि जमरा राख्दाखेरि दुई महिना कहिल्यै जिन्दगीमै पर्दैन क्या हजुर, यो राख्न हुन्छ मजाले, किनकि हामीले जमरा राख्ने भनेको जहिले पनि इतिहास हेर्नुहोस्, 1944 पात्रो छापिएको छ नेपालमा है, म गलत छैन भने 44 अथवा 45 यस्तै हो, 1944 हो, 1944 छापिएका पात्रामा अहिलेसम्म हेर्नु कुनै पनि दिन असोज महिनाको शुक्ल पक्षको प्रतिपदादेखि नवमीसम्म नवलाई नवरात्र भनिन्छ क्या हजुर। अनि कसरी पर्छ त दुई महिना भने, त्यो सौरमान हेर्ने नै हामीले एउटा चन्द्रमान हेर्ने हो, कहिले पनि पर्दैन, मजाले राख्नु होला। मैले हिजो पनि एउटा सानो फोटो बनाएर नवरात्र छँदैछ देवीको उपासना गर्नुहोस् है भनेर हिजो पोस्ट गरेको छु फेसबुक टिकटकमा। अलिकति फेसबुकमा त ठिकै हो, टिकटकमा अलिकति अराजक तत्त्वहरू हुँदो रहेछन्, धेरैले हेरि पनि दिनुभएको छ, लाखौंले हेर्नु भएको छ, तर कमे अनेक खाले आउँछ, सास्तै मान्दिनँ भन्ने खालको मान्छे आउँछन् यो टिकटकमा चाहिँ, अलिक अराजक जस्तो लाग्यो मलाई है। त्यसो भएको हुँदा मजाले गर्न मिल्छ, तर के चाहिँ हो भने यो बेलाको नवरात्रमा शुक्र अस्त हुने भएकाले विशेष पूजाहरू गरेर धुमधामसँग जुन हामीले पोहोर पोहोर पलार पलार पाठ गराउने होइन, पूरा संकल्प गरेर त्यो खालको काम चाहिँ यो सालमा हुँदैन नगर्नु, अस्तको बेला पूर्ण फल मिल्दैन है। यति भने अहिले मैले कार्यक्रममा छौ हामी, यतिखेर हामी यो कार्यक्रममा रहँदै गर्दा तपाईँसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान समयदेखिका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छु। कोही जिज्ञासु हुनुहुन्छ स्वागत गर्छु। राधे श्याम हजुर। ए प्रभु परमात्मा भगवान कोही हुनुहुन्छ, अलिकति आवाजमा डिस्टर्ब भइरहेको छ। राधे राधे हजुर।
1: गुरुजी
0: राधे राधे हजुर।
1: राधे राधे।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ अरे?
1: म कपिलवस्तुबाट उरीराम चौरसिया, रेडियो परिवर्तन सुनेर तपाईँले वहाँबाट फोन गरेको।
0: आरामै हुनुहुन्छ, ठिकठाक छ ज्यानलाई?
1: एकदम ठिकठाक छ गुरुजी।
0: कार्यक्रम दैनिक रूपमा सुन्नु भएको छ होइन?
1: म दैनिक रूपमा सुन्छु।
0: अनि आज कार्यक्रममा आउनु भएको छ, तपाईँकोतिर सोह्र श्राद्ध कसरी गर्छन्, केही छ मनमा जिज्ञासाहरू?
1: सोह्र श्राद्ध त यहाँ गरिन्छ, मेरो बुवाले पनि गर्नुभयो, तर यहाँको ब्राह्मणहरूले जति कर्म गर्नु पर्थ्यो त्यति गरेको देखिँदैन यहाँले भने जस्तै। त्यसमा ब्राह्मण आदरणीय गुरुहरूले पारिवारिक शिक्षा संस्कृत भाषा पढेर आउनुभयो भने यसमा चाहिँ राम्रो प्रभाव पर्न सक्छ, सबैलाई राम्रो कर्म गराउन सक्नुहुन्छ,
0: काम चाहिँ हुन्छ, तर तपाईँको मन सन्तोष हुने खालको काम भएन।
1: हजुर, मन सन्तोष हुने गरी काम भएन।
0: अब के गर्नु त हजुर, अब भन्नु त, हामीले भनेका भनेछौँ भनेका भनेछौँ, पढ्दै हुन्थ्यो नि है, धेरै बेर लाग्दैन नि, दुई चार वर्ष मजाले संस्कृत पत्रिक श्राद्ध गर्दै सकिन्छ पाँच वर्ष पढ्यो भने, तर पढ्दैन पनि आयो तपाईँले भने समस्या यहाँनिर छ, संस्कृत शब्दै आउँदैन है। अहिले के छ, अरू केही छ मनमा लागेका जिज्ञासा कि हेराउने?
1: मनमा लागेको जिज्ञासा जस्तै रेडियोहरूको ट्रान्सफर्मर अनि त्यसपछि गएर यो टावरहरू कसरी धार्मिक रूपमा सुरक्षा गर्ने बढी राम्रो हुन सक्छ, एउटा यो चाहिँ जिज्ञासा मेटाइदिनु पर्यो। किनभने रेडियो नै कार्यक्रमहरू बस्छ।
0: मैले अस्ति नै एकचोटि यो यही बारेमा कुरो गरेको थिएँ होइन, तर यस्तो छ क्या रेडियोका, अब मैले कसलाई गरेर भन्ने भनेको, मेरो काम त रेडियोमा बोल्ने, मैले बुझिसकेको छु, तर उहाँले मलाई कम्तीमा फोन गरेर वास्तु हेराउनु परेन। रेडियोमा टावर राख्दाखेरि त्यो टावरमा अर्थिङ राख्नुपर्छ अनिवार्य, कोइला नुन तानाको भाँडो राखेर जमिनमा गाड्नुपर्छ हो कि न। अब त्यो चिजद्वारा पूर्व उत्तरको स्थान गणनालाई गाडिदिएपछि अन्त रेडियो बाँकी रहन्छ भन्नु त, यी सबै कुरा हेर्नुपर्छ। अब टावर भनेको भारी चिज हो, यो भारी चिज घरको पूर्व उत्तरमा राख्न हुँदैन, फेरि कहाँ राख्नुपर्छ भन्दा पश्चिमको साइडमा, दक्षिण दक्षिणपट्टिको साइड, पश्चिम साइडमा लगेर टावर राख्यो भने त्यसमा राम्रो सुनिन्छ रेडियो भन्ने हो। अब यसमा धेरै कुराहरू छन्। अब तपाईँको चाहिँ कुन दिशामा फर्केको ठाउँमा रेडियोहरू खोल्या छ, त्यसको कुन दिशामा अर्थिङ राख्ने, त्यसको ट्रान्समिटर कतापट्टि लगेर राख्ने, त्यो ट्रान्समिटर भनेको अग्नि तत्व पनि हो, ट्रान्समिटर भनेको वायु तत्व पनि हो क्या, त्यसलाई कुन हिसाबले समायोजन गर्ने होइन, बुझ्नु भएको छ। यो सबै कुरा चाहिँ अब के हुन्छ भने हामीले अब यो सबै कुरा हेर्नुपर्छ। कम्तीमा रेडियो सुन्ने श्रोता मात्रै नभएर रेडियो कर्मीहरूले पनि गुरुदेव यस्तो भएन लौन भनेर अहिलेसम्म कसले सोधेको थिएँ, एक शब्द कसरी सोधेको त, अनि मैले त भनिदिएको छु वास्तु मिलाउनु भनेको रेडियोलाई मात्रै होइन, टिभीलाई पनि हो, टिभीलाई मात्रै होइन दोकानलाई पनि हो, होटललाई पनि हो, घरलाई पनि हो, मन्दिरलाई पनि हो। तपाईँको गाउँमा एउटा कुनै पनि के भन्छ त्यसलाई उद्यान बनाउनु पर्यो, खेल्ने ठाउँमा त्यसलाई के भन्छ पार्क भन्नुहुन्छ होइन, त्यो पार्क बनाउँदा पनि त्यहाँ पार्कमा कतै पोखरी हुन्छ, कतै चाहिँ त्यहाँ एउटा रुखहरू रोपेको हुन्छ, कतै बाटोमा यसो घुमेर फोटो खिच्ने ठाउँ हुन्छ, सबैको लागि वास्तु मिल्नुपर्छ के, अनि बल्ल त्यो पार्क चल्ने हो, बुझ्नुभयो कि भएन।
1: एकदम
0: अब
1: मेरो छोराको चाहिँ सीमा हेरिदिनु पर्यो गुरुजी,
0: भन्नु त छोराको साल महिना गर्दै समय
1: 2076 साल।

0: म हजुरलाई अर्को कुरो भनौँ एउटा
1: हजुर हजुर
0: यो आम जनताको मनमा के हुँदो रहेछ भने मेरो चाहिँ यो मैले गरेको अनुभव है यो मेरो अनुभव झुटो पनि हुन सक्छ गुरुलाई हेराउने राम्रो भन्यो भने त आहा भन्यो भने त नराम्रो भन्यो भने चाहिँ हेरेर जाने खर्चैमा चाहिँ गराउने बाहुनलाई के अरे खाली हेराएपछि खर्च गराउँछन् बाहुनहरू भन्ने खालको मनको मान्छेको मानसिकता हुन्छ है अघि तपाईँले सोध्नु भएको वास्तुको बारेमा रेडियो कर्मीलाई भनिदिनु भन्नुहुन्छ मैले भन्ने ठिक छ तर त रेडियोको टावर सार्नुपर्छ है यहाँ यो तपाईँको दिशा मिलेन छ तपाईँको ट्रान्समिटर राख्ने ठाउँ मिलेन छ सारो भन्दा त्यहाँ खर्च हुने हो नि त होइन अन्त खर्च हुन्छ भन्ने बित्तिकै ए छर्दैन यस्ता उनीहरू हुँदै गर्छ हे चलिरहेको छ भन्ने खालको मान्छेको भावना आयो क्या धेरै ठाउँमा त्यो भएर के हो भने ज्योतिष गुरुले वास्तुविद गुरुहरूले तपाईँलाई जे कुरो भन्दै हुनुहुन्छ भनेको कुरा मान्नु भयो भने सफल बनियो हेराएर तपाईँको भाग्य चम्किँदैन फेरि भनेर अब तपाईँको छोरालाई शनिको शान्ति गर्नुपर्छ तपाईँको छोराको चिनाबाट हेर्दा तपाईँको घर परिवारमा आफ्नै परिवारभित्र कोही मान्छे अकालमा मृत्यु भएको अलिकति अप्रिय घटना घटेको योग छ के छ त्यस्तो अनि बिहिबारको व्रत बस्ने एउटा घाँटीमा कवचहरू लाउने शनिको 18 वर्षसम्म एकदम योग छ यसले गर्दा पढाइमा ढिलो हुने होइन जे काममा पनि अलिकति सुस्त हुने एकदम धेरै रिसाउने खालको बच्चा हुन्छन् राम्रोसँग शान्तिहरू गर्नु पूजापाठ गर्नु राम्रो हुन्छ है
1: अनि
0: यसको लागि रातो रङ पहेँलो रङ राम्रो हुन्छ पूर्व दिशा राम्रो हुन्छ 9 अङ्क राम्रो हुन्छ है
1: 9 अङ्क राम्रो
0: हुन्छ राधे राधे
1: राधे राधे
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामी तपाईँसँग भएका विभिन्न जानकारी र तपाईँसँगका विशेष कुराकानीहरू गर्ने प्रयासमा लागिरहेका छौँ है हामी तपाईँसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिइरहेका छौँ यतिखेर एउटा यस्तो छ कुराकानी यहाँ कस्तो भइदियो भने राजनीति गुरु मोहन गोरख हो म मलेसियाबाट हजुरको कार्यक्रम सुनिरहेको छु भन्नुभएको छ विशेष आधार छ विभिन्न राष्ट्रबाट कार्यक्रम सुनिदिनु भएको छ खुसी लाग्छ जय श्री राधे गुरु म सूर्य थापा बन्दुर पेकबाट हाम्रो पात्रो एपमा सनातन रेडियो नेटवर्कमा कार्यक्रम सुन्दैछु गुरु महालयको श्राद्ध गर्न मेरो हजुर बुबाको तिथि चतुर्दशी तिथि र मेरो बुबाको पनि चतुर्दशी तिथि पर्यो तर गुरु हजुर बुबाको चाहिँ अकाल मृत्यु भएको रे त्यही भएर बुबाले चतुर्दशीमै गर्नुहुन्थ्यो अब बुबाको नि चतुर्दशीमा श्राद्ध गर्नु कि अथवा औँसीमा गर्नु गुरु हाम्रो गुरुले त अष्टमी वा औँसीमा गर्नु भन्नुभएको भएको छ के गर्दा उचित होला गुरु जानकारी गराइदिए साह्रै आभारी हुने थिए गुरु जय श्री राधे भन्नुभएको छ चतुर्दशीमा अकाल मृत्यु भएका अनि तपाईँले चाहिँ शस्त्र अस्त्रले घात भएका व्यक्तिहरूको चाहिँ चतुर्दशीमा श्राद्ध गर्ने चतुर्दशी भन्दा के अरे त्यसरी अकाल भन्दा त्यस्तो अधोगति हुने गरी नमरेकाको चाहिँ चतुर्दशीमा नगरेर अष्टमी द्वादशी औँसीमा गर्नु भन्छ अब तपाईँको यहाँ तपाईँको जुन छ घरको परिस्थिति हजुरबुवाको चाहिँ अकाल मृत्यु भन्नुभएको छ अब अकाल मृत्यु पनि कसरी अकाल भयो होइन कोही लडेर चटपटक लागेर कुकुरले लागेर गोलीले लागेर मरेको हो भने हजुरबुवाको तपाईँले एक उद्देश्य पनि श्राद्ध गर्नुहुन्छ भने हजुरबाकोमा गर्न पाइयो नभएदेखि तपाईँले बुवाकोलाई चाहिँ अष्टमी द्वादशी औँसीमा गर्दा राम्रो र उचित हुन्छ है मैले यसले भने ल हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ आज धेरै फोनमा हामी लिएन माफ गर्नुहोला धेरैको मनमा केही जिज्ञासा हुन्थ्यो तर पनि त्यो तपाईँका जिज्ञासाहरू हामीलाई फेसबुकबाट फोनबाट पनि दिने भइरहनुहुन्छ हामी त्यसलाई भोलिका दिनमा रेडियोमा जानकारी गराउने नै छौँ आज अष्टमी श्राद्ध हो भोलि नवमी श्राद्ध अब आजदेखि लगातार श्राद्ध दिनदिनै परेका छन् घटबड छैन है आज अष्टमी भएपछि नवमी दशमी एकादशी द्वादशी लगातार परेको छ कसैले पनि नातिनुहोला श्राद्ध आफ्नो तिथिमा गर्नुहोला है अनि कहिलेकाहीँ श्राद्ध रोकियो भने त्यस्तो खण्डमा चाहिँ हामीलाई खबर गर्नुहोला कसरी गर्ने यस्तो कारणले रोकियो भन्नु रोकिने कारणदेखि पनि फरक पर्छ है त्यसो भएको हुँदा मैले तपाईँहरूलाई यो कुराको जानकारी गराएँ कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष कुराहरूको हामी जानकारी दिने गर्छौं मलाई हिजो कता कता घडी लाउन हुँदैन रे हो टिक

हुँदैन रे हो अथवा रातो वस्त्र पहिन्न हुन्न रे हो भन्ने एकदम विवादित कुराहरू पनि कसैले गर्नुभएको छ। तर एउटा कुरा भनिहाल्छु म, हुँदैन थाहा छ तपाईँलाई, तर त्यही लाएर तपाईँले फेरि हामीलाई प्रश्न गर्ने काम चाहिँ नगर्नु के, हैरान भइयो। मलाई त यस्तो लाग्छ, हामी अहिलेको उदाउँदै गरेको पण्डितहरूलाई गुरुहरूलाई आजसम्म गरेको हाम्रो बाबुबाजेले गरेको कर्म किन यसरी मान्छेले चाहिँ अटेर गरिरहेका रहेछन्, शास्त्रमा त पहिलेदेखि भने रहेछ होइन। तपाईँहरूले यसलाई धेरै कुरामा बुझ्नुपर्छ क्या, कुनै कुनै गुरुहरूले आज पनि के भन्नुहुन्छ, होइन मेरो त बाबु हजुरबाबुदेखि मगा बारेका छन् भन्छ। मगा तिथि र द्वादशी तिथि फरक हो, तपाईँले गर्ने सोह्र श्राद्ध तिथि फरक श्राद्ध हो। यसलाई अझ बुझ्ने भाषामा भनौँ, तपाईँले जुन गर्दै हुनुहुन्छ श्राद्ध, सोह्र श्राद्धमा हरेक दिन गरिने श्राद्ध नक्षत्र हेरिँदैन क्या त्यसलाई, आजिम्मा गरिदिनुहोस् के अरे ल क्लियर गुरु है। तपाईँहरूले सोह्र श्राद्ध अथवा पार्वण श्राद्ध गर्दै हुनुहुन्छ भने कुन नक्षत्र छ आजिम्मा गर्नु, अब आजिम्मा च्याप्पेलु त हो ल, अब आजिम्मा गरेपछि मगा देखिन्छ देखिँदैन, तपाईँले गर्ने भनेको तिथिमा हो। अब तिथि हेर्नु फेरि आँखा खोलेर तपाईँको बुवाको कुन तिथि छ, चतुर्दशी तिथि चाहिँ नगर्नु, अरू तिथि लगातार श्राद्ध गर्नु नरोकेको खण्डमा, बुझ्नुभयो के भन्ने अब ल। कार्यक्रमको हामी यतिखेर अन्तिम भागमा पनि छौं, हामी दैनिक रूपमा 8 बजेदेखि 9 बजेसम्म कुराकानी गर्छौं। हामीले यस्तै कुराहरू तपाईँलाई के बारेमा जानकारी गराउनु, अब वास्तुको बारेमा एकदमै धेरैले मलाई प्रश्न गर्नुभएको छ, अनि वास्तुको बारेमा अनि ग्रह शान्ति गर्ने कुराहरूको बारेमा धेरै कुराहरू छन्। हामी सबैलाई एकमुष्ट रूपमा अनि हामीलाई तपाईँहरूको बारेमा धेरै कुरा छ। एउटा कमेन्ट आइहाल्यो, फेरि म्यासेज आएको छ है, फेरि सुतक पर्यो लो, औँसीको दिन 14 दिन पुग्छ, श्राद्ध गर्ने कि नगर्ने तिथि गइसक्यो, नवमीको हो के गर्ने होला, गुरु बताइदिए आभारी हुने थिए, जय श्री राधे। एउटा हो एउटा महत्वपूर्ण कुराले उठान गर्नुभयो, अरू अरू जस्तो सोह्र श्राद्धमा औँसीमा श्राद्ध गर्न मिल्छ क्या, तपाईँको अब सुतक पर्यो औँसीमा 14 दिन पुग्यो, तपाईँले औँसीको दिनमा श्राद्ध गर्न 14 दिन पुग्यो त गर्न मिलिहाल्छ नि, 11 दिनपछि त गर्न मिल्यो त श्राद्ध, मिलेन मिल्यो है, त्यसो भएको त यो पनि गर्नु ल, पक्कै पनि रेडियो सुनेर होला उहाँले कमेन्ट गर्नुभएको, यहाँ मलाई म्यासेज गर्नुभएको। तपाईँहरू धेरै हुनुहुन्छ, जताततैबाट हामीलाई प्रश्नमाथि प्रश्न आइरहेको छ, सबै प्रश्नको उत्तर दिइरहेका छौ। तपाईँहरूलाई धेरै भन्दा धेरै सम्झना छ, सकभर सनातन सभ्यतामा मिलेर अगाडि बढौं, तर मिल्ने क्रममा शास्त्र मार्नु भयो भने चाहिँ म चाहिँ मिल्दिनँ है, फेरि शास्त्र मर्दैन ठिक छ। जस्तै अब तपाईँलाई एउटा सानो उदिहाल्छु उदाहरण, अनि म रेडियोबाट तपाईँसँग विदा हुन्छु। श्राद्धमा 6 वटा पिण्ड दिइन्छ, तर होइन म त मेरो ठुलो बुवाको पनि आफन्त कोही पनि छैनन्, बिचरा उहाँ बितेर जानुभयो, मैले नि श्राद्ध गरिदिएको क्रिया गरेको, म त एउटा उहाँलाई श्राद्धमा पिण्ड दिन्छु, राम्रो श्राद्ध कसले नाइ हुँदैन कसले भने खेर, म त अरू त्यस्तै उस्तै हो, मेरो काका पनि हुनुहुन्न उहाँलाई पनि दिन्छु, राम्रो ठिक छ दिनु, मेरो ठुल्दाई बित्नुभयो, ठुल्दाईको छोरा छैनन्, भाउजू पनि कता पहिलो जानुभयो, उहाँको कसले श्राद्ध गर्छ, मै दिन्छु है गुरु, त्यो पनि राम्रो छ, दिनु न त, शास्त्र मरेन नि त्यसमा, शास्त्र बाँच्यो, शास्त्र बचाएर धेरै काम गर्नु, सबै काम गर्नुहुन्छ, तर मेरो चाहिँ बुवा हुनुहुन्न हजुरबा हुनुहुन्छ अरे, सोह्र श्राद्ध श्राद्ध गर्नु पर्दैन अरे, हो त्यो शास्त्र मर है, फेरि शास्त्र मार्न हुँदैन, बुवा हुनुहुन्न हजुरबा हुनुहुन्छ भने बुढो हजुरबा खोमिरी हजुरबालाई तानेर दिनुपर्छ, 3 पुस्ता तान्नुपर्छ, सकियो, यसरी बुझेर काम गर्नुहोला। सबै सबैलाई आशीर्वाद, मैले केही जानेको थिइनँ, अलिअलि मात्र तपाईँलाई सिकाउन मात्रै खोजेको थिएँ, धेरै बोल्यो भने क्षमा चाहन्छु, सबै सबैप्रति आभार। सोह्र श्राद्ध लागिरहेको छ पितृपक्षमा, कसैले भन्नुहुन्छ मेरो त मुख लाटो भयो गुरु भन्नुहुन्छ, किन भनेको टमाटर खान नपाएर अरे, अनि अर्को नि अर्को लसुन प्याज राम राम राम्रो हट, यो श्राद्ध भरि पनि नखाने क्या, कहिले पनि नखाने यो सोह्र श्राद्धमा, कहिले 16 दिनसम्म औँसीसम्म नखाने, फेरि नवरात्र भागमा खाने तामासी भोजन गर्न हुन्न नि 9 दिनसम्म, हुन त के ठिकै खानुहुन्छ है, त्यसो भएको हुँदा म यसको बारेमा फेरि भोलिपर्सि चर्चा गर्ने नै छु। आजको लागि भने आज चाहन्छु तपाईँको दिन शुभ रहोस्, राधे राधे।

0: आवाज हो संस्कार र संस्कृति को संवाहक सनातन रेडियो नेटवर्क को
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग छैन।
2: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधन सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 21औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। साथै 21औं वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। यही असोज 17 गतेका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5 बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढियाताल 4 खैरनी मैना पोखरका लागि
3: बनियाभारका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभार
4: मानपुर टपरा मिरमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर
3: बिहानी बजारका लागि श्री कालिका प्रावि थापापुर गेरुवा 1 बिहानी बजार
4: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुबन 1 सूरी पटुवा ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा
2: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला बर्दिया यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मढेला बर्दिया।
0: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। Radio Tiger Studio Time.
2: यति बेला बिहानको 9 बजेको छ।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नवलपरासीको दाउन्नेमा बस दुर्घटना, 6 जनाको ज्यान गयो, घाइते 10 जनाको उपचार चल्दै। गल्छी बेत्रावती सड़कमा गाड़ी चल्न थाल्यो, दशैं अघि नै धुन्चेसम्म सड़क जोड्ने तयारी। धादिङ बेसी जोड्ने परेवाटार मार्चटार सड़क खण्डमा आज 5 घण्टा गाड़ी बन्द। प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा 12 विधेयक पारित, संसदको चालू अधिवेशन गए रातिदेखि अन्त्य। फ्रान्समा विद्यार्थीको आन्दोलन चर्कियो, 560 भन्दा धेरै विद्यालय प्रभावित। र एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तान खेल्दै, बंगलादेशलाई हराउँदै श्रीलंकाले काँस्य पदक जित्यो। नेपाल खबरमा अब पूरा खबर। नवलपरासीको दाउन्नेमा आज बिहान बस दुर्घटना हुँदा 6 जनाको ज्यान गएको छ, 10 जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरीकारले नवलपरासी पूर्वका अनुसार कोहलपुरबाट काठमाडौँका लागि छुटेको प्रदेश 301006K1553 नम्बरको बस आज बिहान 4:15 बजे महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2 दाउन्नेमा ब्रेक फेल भएर पल्टिएको हो। घाइतेलाई उद्धार गरी मध्यविन्दु अस्पताल डण्डामा पठाएको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउनेहरूमा जाजरकोटको भेरीगंगा नगरपालिका 3 50 वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका 3 32 वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राजगिरी, बाँके कोहलपुर 10 55 वर्षीय केन्द्र राज रेग्मी र नेपालगंज उपमहानगरपालिका 7 22 वर्षीय कृष्ण कनौजिया रहेका छन्। अर्का 1 पुरूषको पहिचान खुलेको छैन। बसमा 18 जना थिए, 2 जनाको अवस्था भने सामान्य छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण ठप्प रहेको गल्छी बेत्रावती सड़क खण्डमा गाड़ी चल्न थालेको छ। ट्र्याक खोल्ने काम सकिएसँगै हिजोदेखि यो सड़कमा गाड़ी चल्न थालेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले उज्यालोलाई जानकारी दिनुभयो। उहाँका अनुसार सड़कको ग्रेड मिलाउने र ग्राभेल राख्ने प्राविधिक कामहरू बाँकी रहेको छ। केही काम बाँकी भए पनि बेत्रावतीसम्म गाड़ी सञ्चालनमा कुनै कठिनाई नरहेको उहाँको भनाइ छ। नुवाकोट रसुवा जोड्ने फलाखु खोलामा बेलीबिरी चढ़ानको काम पनि भइरहेको उहाँले जानकारी दिनुभयो। नुवाकोटतर्फ बेलीब्रिज निर्माणका लागि जग तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलीब्रिजका सामान जडान गर्ने अन्तिम तयारी शुरू भएको छ। यस्तै रसुवातर्फको बेलीब्रिजको जग निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। नुवाकोट रसुवा सीमा क्षेत्र बेत्रावतीसम्म सड़क सञ्चालन भएसँगै रसुवा सदरमुकाम धुन्चेलाई दशैं अघि नै केन्द्रीय सड़क सञ्चालनमा जोड्ने तयारी भएको छ। स्याप्रुवेशी रसुवागढ़ी तथा टिमोली नाका भने तत्काल केन्द्रीय सड़कमा जोड्न समस्या छ। गएको भदौ 10 बाढ़ीले 82 किलोमिटर लामो गल्छी बेत्रावती स्याप्रुवेशी रसुवागढ़ी टिमोरे सड़क खण्डको झण्डै 40 किलोमिटर सड़क बगाएको थियो। धादिङ सदरमुकाम धादिङ बेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्के खोलाको पक्की पुल बाढ़ीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक परेवाटार मार्चटार सड़क आज 5 घण्टा बन्द हुँदैछ। सड़क मरमत सम्मार्गको काम गर्नुपर्ने भएकोले अहिले बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यो सड़क खण्ड भएर सञ्चालन हुने सबै गाड़ीको आवागमन पूर्ण रूपमा बन्द रहने धादिङ प्रशासनले जनाएको छ। सड़क बन्दको अवधिमा यात्रु तथा चालकलाई वैकल्पिक मार्गको रूपमा धादिङ बेसी सुनौला बजार भोरले कोशी खोला फोसेटार कल्लेरीटार वा अरू वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ। संघीय संसदको चालू अधिवेशन अन्त्य भएको छ। चालू अधिवेशनमा संसदका दुवै सदनबाट 12 विधेयक पारित र 11 प्रमाणीकरण भएका छन्। गएको वैशाख 28 गतेदेखि शुरू भई 145 दिनसम्म चलेको प्रतिनिधि सभाको अधिवेशनमा 68 बैठक बसेका छन्। अधिवेशनको समापन गर्दै सभामुख डोल प्रसाद अर्यालले संसदले यस अवधिमा 12 विधेयक पारित गरेको र विपद व्यवस्थापन सहितका जनसरकारको विषयमा गम्भीर भूमिका खेलेको जानकारी दिनुभयो। यस अवधिमा 62 दिनमा 68 पटक बैठक बसेको संसद सचिवालयले जनाएको छ। यो अधिवेशनमा संघीय संसदका दुवै सदनको संयुक्त बैठक समेत गरी कानून निर्माण र नीतिगत बहसमा संसद केन्द्रित रह्यो। संसदले 12 महत्वपूर्ण विधेयक पारित गरेकोमा 11 विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन्। यसबाहेक 20 विधेयक विभिन्न समितिमा विचाराधीन छन् भने केही थप विधेयकहरू प्रक्रियामा रहेका छन्। जलवायु परिवर्तनको प्रभाव र विपद व्यवस्थापनका लागि अध्ययन गर्न 15 सदस्यीय विशेष संसदीय समिति पनि गठन गरिएको छ।
उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिङ छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक चरण डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन लगाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँधका ढोका आज रातिदेखि 48 घण्टाका लागि खोलिने भएको छ आयोजनाको बाँधमा रहेको सिल्ट सफाईका लागि आज राति 1 बजेदेखि पर्सी सोमबार राति 1 बजेसम्म बाँधका ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ़न सक्छ महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले सूचना मार्फत अनुरोध गरेको हो आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना छ मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ गैराती लमजुङ तनहुँसहित थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको थियो अब विदेशको खबर फ्रान्समा विद्यार्थीको आन्दोलन चर्किएको छ विभिन्न विद्यालयका विद्यार्थीले हिजो विद्यालय परिसर बाहिर आगजनी समेत गरेका छन् त्यसक्रममा प्रहरीसँग झडप समेत भएको छ अघिल्लो हप्तादेखि शुरू भएको विद्यार्थीको आन्दोलनका कारण देशभरका 560 भन्दा धेरै उच्च माध्यमिक विद्यालयमा पढ़ाई प्रभावित भएको त्यहाँको शिक्षा मन्त्रालयले जनाएको छ पेरिस क्षेत्रबाट शुरू भएको आन्दोलन केही दिनमै देशभर फैलिएको हो विद्यार्थीहरूले लामो कक्षा समय अपर्याप्त भौतिक सुविधा अत्याधिक गर्मी भएका कक्षा कोठा तथा शिक्षक र पाठ्यपुस्तकको अभाव लगायतका समस्या उठाएका समाचार संस्था एएफपीले जनाएको छ सरकारले विद्यार्थीले उठाएका केही माग जायज रहेको स्वीकार गरे पनि आन्दोलनको क्रममा भएका घटनाको भने आलोचना गरेको छ अब खेल खबर जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तानले खेल्दैछन् यो खेल निसिनमा रहेको कारोगी स्पोर्ट्स पार्कमा नेपाली समय अनुसार अहिले बिहान 10:15 बजेदेखि शुरू हुनेछ यसअघि बिहिबार भएको दोस्रो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेट र भारतले पहिलो सेमी फाइनलमा श्रीलंकालाई 124 रनले हराउँदै फाइनलमा पुगेका हुन् एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्तिबीचको खेललाई विशेष चासोका साथ हेरिएको छ यस्तै सेमी फाइनलमा पराजित भएका बंगलादेश र श्रीलंकाले कास्य पदकका लागि खेलेकोमा श्रीलंकाले कास्य पदक जितेको छ टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 165 रन बनाएको थियो जितका लागि 167 रनको लक्ष्य पछ्याएको बंगलादेश 17 ओभर 3 बलमा 102 रनमा अल आउट भएको छ केही बेर अघि सम्पन्न खेलमा बंगलादेश 63 रनले पराजित भएको हो नेपाल एसियाली खेलकुदको क्वार्टर फाइनलसम्म पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो चारभन्जेङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक नवलप्रासीको दाउनेमा बस दुर्घटना 6 जनाको ज्यान गयो घाइते 10 जनाको उपचार चल्दै गल्छी बेत्रावती सड़कमा गाड़ी चल्न थाल्यो दशैं अघि नै धुन्चेसम्म सड़क जोड्ने तयारी धादिङ बेसी जोड्ने परेवाटार मास्टार सड़क खण्डमा आज 5 घण्टा गाड़ी बन्द प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा 12 विधेयक पारित संसदको चालू अधिवेशन गैरातीदेखि अन्त्य फ्रान्समा विद्यार्थीको आन्दोलन चर्कियो 560 भन्दा धेरै विद्यालय प्रभावित र एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तान खेल्दै बंगलादेशलाई हराउँदै श्रीलंकाले कास्य पदक जित्यो
2: गर्जन सधैं बाघ झैं रेडियो टाइगर 99.2 MHz
3: के तपाईलाई दुना टपरी चाहिएको छ पूजा आजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल नास्ता पसल होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस् थोकमा खरिद गर्नका लागि दुना 10 देखि 30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165016 72 98224 21679 र 98125103349।
4: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधन सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादर 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np बाट डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
5: निगरानी सेवा केन्द्रको लागि जय दुर्गा सामुदायिक वनको भवन 12 बर्दिया 6 धामपुर, दिया सेवा केन्द्रको लागि 12 बर्दिया 9 बैजी चौक हाट बजार,
6: शान्ति बजारको लागि क्याम्ब्रिज बोर्डिङ स्कुल
4: धोढरी सेवा केन्द्र, श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय मधुबन 4 धोढरीका लागि, सानो श्री हाट बजार मधुबन 8 सानो श्रीका लागि, पर्वतिया मन्दिर गुलेरिया 1 खैरापुर गुलेरियाका लागि, श्री जनचेतना प्रावि मधुबन 3 भगतपुर उरालीका लागि,
6: मढेलाका लागि जगदम्बा माध्यमिक विद्यालय मढेला, संगिनी संकलन केन्द्रका लागि जनचोटी माध्यमिक विद्यालय पकुवा, भुरी गाउँका लागि ओडा कार्यालयको परिसर भुरी गाउँ, टासा संकलन केन्द्रका लागि चुरे क्याम्पसको सभाहल बग्नाहा।
4: यही असोज 18 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला बर्दिया। यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मढेला बर्दिया।

0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सँगै

खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053-00-450। रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग छै
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 10 बजेको छ।
2: सन्जु कहाँ हो कि यति हतार हतारमा?
3: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
2: अरे अरे सपना, तिमी कता जान लागे कि?
4: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
2: ए रमेश पर्ख न, कता हेरेको के?
5: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारे मैले नमन सपिङ सेन्टरमा जाइटु।
2: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
3: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
2: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
3: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
2: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
6: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
7: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया।
2: राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 9842979774।
8: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनसादी पसलमा जाने विचार गरेकी छु।
4: विजय सुनसादी पसलमा नै किन नि?
8: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगञ्जकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9842683858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
9: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाजै।

0: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधन सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np बाट डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
1: निगरानी सेवा केन्द्रको लागि जयदुर्गा सामुदायिक वनको भवन 12 बर्दिया 6 धामपुर, बिहार सेवा केन्द्रको लागि 12 बर्दिया 9 बैजी चोक हाट बजार,
2: शान्ति बजारको लागि क्याम्ब्रिज बोर्डिङ स्कुल शान्ति बजार,
0: धोडरी सेवा केन्द्र श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय मधुबन 4 धोडरीका लागि, सानो श्री हाट बजार मधुबन 8 सानो श्रीका लागि, पर्वतीय मन्दिर गुलेरिया 1 खैरापुर गुलेरियाका लागि, श्री जनचेतना प्रावि मधुबन 3 भगतपुर उरालीका लागि,
2: मढेलाका लागि जगदम्बा माध्यमिक विद्यालय मढेला, संगिनी संकलन केन्द्रका लागि जनज्योति माध्यमिक विद्यालय पकुवा, भुरीगाउँका लागि ओडा कार्यालयको परिसर भुरीगाउँ, तासा संकलन केन्द्रका लागि चुरे क्याम्पसको सभाहल बग्नाहा।
0: यही असोज 18 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला बर्दिया। यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मढेला बर्दिया।
3: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ।
1: नमस्कार, अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। प्राविधिक कारणवश रेडियोको प्रसारण केही समयका लागि स्थगित हुन गइरहेकाले यसबाट सम्पूर्ण श्रोताहरूमा पर्न जाने असुविधाप्रति क्षमा प्रार्थी छौं। रेडियोको प्रसारण केही समय पश्चात पुनः तपाईँहरूको माझमा हामी जोडिने जानकारी गराउँदछौं।
0: रेडियो टाइगर 99.2 MHz।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग सुन्ने
1: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल नास्ता पसल होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672 98224-21679 र 98125-10349।
2: अन्त कहाँ हुनु नि? नमन सपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
4: कहाँ हुनु? नमन सपिङ सेन्टरतिर।
3: ए रमेश पर्ख न, कता हेरेको के?
5: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
3: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
2: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
3: रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-33582।
2: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
6: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 21 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 21 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np/ डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नु हुन हार्दिक अनुरोध गरिन्छ।
7: निगरानी सेवा केन्द्रको लागि जय दुर्गा सामुदायिक वनको भवन 12 बर्दिया 6 धामपुर, दिया सेवा केन्द्रको लागि 12 बर्दिया 9 बैजी चौक हाट बजार,
8: शान्ति बजारको लागि क्याम्ब्रिज बोर्डिङ स्कुल गेरोटिन शान्ति बजार,
6: धोडहरी सेवा केन्द्र श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय मधुबन 4 धोडहरीका लागि, सानुश्री हाट बजार मधुबन 8 सानुश्री, सानुश्रीका लागि पर्वतीय मन्दिर गुलेरिया 1 खैरापुर, गुलेरियाका लागि श्री जनचेतना प्रावि मधुबन 3 भगतपुर उरालीका लागि,
8: मढेलाका लागि जगदम्बा माध्यमिक विद्यालय मढेला, संगिनी संकलन केन्द्रका लागि जनज्योति माध्यमिक विद्यालय पकुवा, भुरीगाउँका लागि ओडा कार्यालयको परिसर भुरीगाउँ, तासा संकलन केन्द्रका लागि चुरे क्याम्पसको सभाहल बग्नाहा।
6: यही असोज 18 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला बर्दिया। यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मढेला बर्दिया।
1: यो हो तपाईँको आफ्नै रेडियो।

0: तपाईँ बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480222 र 98605222229।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्दन त सधैँ बाँझै।
3: Enjoy with us.

नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाजै।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछ नि त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98 4 82 79 774
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज रेडियो टाइगर स्टुडियो टाइम यति बेला अपराह्नको 4 बज्यो
3: के तपाईँलाई दुना टपरी चाहिएको छ पूजाआजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल नास्ता पसल होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस् थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349
4: ये नानी कता हिँड्यो बा आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो बिरामी पनि खुबै हुन थाल्यो गाह्रो पो भयो त बा
5: ल काका किन चिन्ता गर्नु भएको घर सञ्चाल स्टोर छ नि
3: हो अब चिन्ता छोड्नुहोस् तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिने पर्ने गन्तव्य घर संसार स्टोर तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू पहाड़ी तथा रैथाने गेडागुडी दालहरू शुद्ध र ताजा कोदो र फापरको पिठो जुम्ली मार्सी र स्थानीय अनदी चामल घरमै तयार गरिएको शुद्ध घिउ र मह रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-699-77-777 घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया
0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछ नि त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98 4 82 79 774

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भोलि गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिट, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै कन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0693।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
1: निगरानी सेवा केन्द्रको लागि जय दुर्गा सामुदायिक वनको भवन 12 बर्दिया 6 धामपुर, बिहार सेवा केन्द्रको लागि 12 बर्दिया 9 बैजी चोक हाट बजार,
2: शान्ति बजारको लागि क्याम्ब्रिज बोर्डिङ स्कुल शान्ति बजार,
0: धोडरी सेवा केन्द्र श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय मधुबन 4 धोडरीका लागि, सानो श्री हाट बजार मधुबन 8 सानो श्रीका लागि, पर्वतीय मन्दिर गुलेरिया 1 खैरापुर गुलेरियाका लागि, श्री जनचेतना प्रावि मधुबन 3 भगतपुर उरालीका लागि,
2: मढेलाका लागि जगदम्बा माध्यमिक विद्यालय मढेला, संगिनी संकलन केन्द्रका लागि जनचोटि माध्यमिक विद्यालय पकुवा, भुरीगाउँका लागि ओडा कार्यालयको परिसर भुरीगाउँ, टासा संकलन केन्द्रका लागि चुरे क्याम्पसको सभाहल बग्नाहा।
0: यही असोज 18 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला बर्दिया। यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मढेला बर्दिया।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुन चाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9883638558। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
3: मेरी नर्स बताएगा।

मैं ठीक हो गया, मैं नाच सकता हूँ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
1: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यस्तै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: निगरानी सेवा केन्द्रको लागि जय दुर्गा सामुदायिक वनको भवन 12 बर्दिया 6 धामपुर, बिहार सेवा केन्द्रको लागि 12 बर्दिया 9 बैजी चौक हाट बजार,
3: शान्ति बजारको लागि क्याम्ब्रिज बोर्डिङ स्कुल शान्ति बजार,
1: धोडहरी सेवा केन्द्र श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय मधुबन 4 धोडहरीका लागि, सानुश्री हाट बजार मधुबन 8 सानुश्री, सानुश्रीका लागि पर्वतीय मन्दिर गुलेरिया 1 खैरापुर, गुलेरियाका लागि श्री जनचेतना प्रावि मधुबन 3 भगतपुर उरालीका लागि,
3: मढेलाका लागि जगदम्बा माध्यमिक विद्यालय मढेला, संगिनी संकलन केन्द्रका लागि जनज्योति माध्यमिक विद्यालय बकुवा, भुरीगाउँका लागि ओडा कार्यालयको परिसर भुरीगाउँ, तासा संकलन केन्द्रका लागि चुरे क्याम्पसको सभाहल बग्नाहा।
1: यही असोज 18 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला बर्दिया। यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मढेला बर्दिया।
4: धेरै धेरै धन्यवाद छ है नानी।
5: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
4: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियो। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
5: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
4: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
5: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
4: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1 खुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
5: सम्पर्क मोबाइल नम्बर 98400463। खुसीको खबर,
6: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरुवात भएको छ।
5: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
7: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
5: साइना मेडिकल हलका सेवाहरू,
1: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
7: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
6: साथै रगत, सुगर, थाइरोइड, टाइप फ्लोराइड HbA1c LFC RFC युरिक एसिड बाथरोग क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
7: स्मरण रहोस् दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: चाइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती मुटु पेट नसा थाइराइड दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ निहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
6: चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ।

0: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजा आजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सस्नदै बाघ झैं

0: सन्जु कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लाग्यो कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइ तु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
1: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसून बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो दशैं हुने अनुमान।
0: नेपाली कांग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने।
1: 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै तराई मधेसमा शास्त्रीय र लोकमान्यता सहित जितिया पर्वको रौनक।
2: यसको लोक पक्ष नै प्रबल छ, यद्यपि मान्यता भनेको दीर्घ जीवन लोक अनलोक दुईटै यहाँ चाहिँ निश्चित छ।
0: बेलायतमा कोविडका कारण अस्पताल भर्ना हुनेको संख्या झण्डै 50% बढ़्यो, नयाँ भेरिएन्टबाट लन्डन सबैभन्दा धेरै प्रभावित।
1: र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसूनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्दछ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालिसकेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो र यसपटक औसत मितिकै आसपासमा मनसून फर्कन थालेको छ। गएको वर्ष भने अक्टोबर 10मा मात्र मनसून हटेको थियो। यस वर्ष 6 वर्ष यताकै ढिला गरी जुन 19 तारीकमा मनसून भित्रिए पनि एलनिनो प्रभावका बावजुद देशभर औसतकै आसपासमा पानी परेको छ। हालै मात्र बंगालको खाड़ीमा विकसित प्रणालीले देशैभर अत्यधिक वर्षा गराएको थियो, अब भने मौसम खुल्न थालेको छ। त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक मदन सिग्देलका अनुसार अब अक्टोबर र नोभेम्बर महिनामा पुष्ट मनसून शुरू हुन्छ। यो अवधिमा जलवाष्पयुक्त हावा कमजोर हुने र पुष्टपछि चल्ने हिउँदे वायु पनि अहिले नै सक्रिय भइ नसक्ने भएकाले मौसम प्राय सफा रहन्छ। वर्षा कम हुनु, वायुमण्डलको आर्द्रता घट्नु र तापक्रमको अन्तर निरन्तर बढ़नुले मनसून अन्त्यको पुष्टि गर्दछ। यसै कारण अघिल्लो वर्ष हिले दशैं सामना गरेका नेपालीहरूले यस वर्ष भने घमाइलो दशैं मनाउन पाउने सम्भावना रहेको मौसमविदले बताएका छन्।
1: बाढी पहिरोका कारण 6 दिनदेखि अवरुद्ध लम्जुङको बेसी सहर चामे सड़क सञ्चालनमा आएको छ। मनाङको नासो गाउँपालिका 3 खोक्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुम्रे बेसी सहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। सड़क सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ। यसैबीच बाढ़ी पहिरोका कारण अवरुद्ध बेनी जोमसुम कोरोला सड़क मर्मतका लागि इन्धनको अभाव भएको छ। म्याग्दी खण्डको मालढुङ्गादेखि घाँसासम्मका 46 भन्दा बढ़ी ठाउँमा क्षति पुगेको यो सड़क मर्मतका लागि इन्धनको अभाव मुख्य समस्या बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार डोजर लोडर र टिपर सञ्चालनका लागि डिजेल सकिएकाले सड़क बनाउने काम 2 दिनदेखि प्रभावित भएको छ। वैकल्पिक बाटो खुलाउने र इन्धन ढुवानीको प्रयास भइरहे पनि कोरोना नाकासँगको यातायात सम्पर्क टुट्दा मुख्य पर्यटकीय समयमा गतिविधि ठप्प भएको छ।
0: यसैबीच म्याग्दीका पहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न भूगर्भविदहरूको टोलीले आजदेखि स्थलगत अध्ययन थालेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय र नेपाल भौगोलिक समाजको नेतृत्वमा आएको पुगेको प्राविधिक टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन शुरू गरेको हो। टोलीका संयोजक तथा समाजका अध्यक्ष भास्कर खतिवडा सहितका विज्ञहरूले ड्रोनबाट तस्विर लिनुका साथै माटो र ढुङ्गाका नमूना संकलन गरी वैज्ञानिक अनुसन्धान अघि बढ़ाएका छन्। अध्ययनबाट आउने सिफारिशका आधारमा पहिरो रोकथामका अल्पकालीन र दीर्घकालीन कामहरू अघि बढ़ाउने बेनी नगरपालिकाका मेयर सुरत केसीले जानकारी दिनुभयो। गएको हप्ताको अविरल वर्षापछिको बाढ़ी र पहिरोका कारण म्याग्दीमा 7 जनाको ज्यान गएको छ भने 2 जना अझै बेपत्ता छन्।
1: मकवानपुरको मकवानपुर गढ़ी गाउँपालिकामा हावाहरूले गोलभेडा खेतीमा ठूलो क्षति पुर्याएपछि किसानहरू मर्खामा परेका छन्। गरेर बनाएका टनेल उडाएपछि र उत्पादन लिने बेलामा बोटहरू ढलेपछि उनीहरूलाई लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको छ। वडा नम्बर 8 बुढी चौरका शमशेर लागुनले तरकारी मण्डीको ऋण लिएर टनेलमा गोलभेडा खेती गर्नुभएको थियो, तर असोज 10 गते आएको हावाहुरीले उहाँका 3 वटा टनेल पूर्ण रूपमा नष्ट गरिदिएको छ। राम्रो उत्पादन दिने बेलामै झाङ ढलेपछि उहाँलाई मण्डीको ऋण तिर्न समस्या भएको छ। हावाहुरीबाट बुढी चौर गाउँ नै प्रभावित बनेको छ। अच्युत घलान र सुजन पुडा सैनी लगायतका किसानको ठूलो क्षेत्रफलमा लगाएको गोलभेडा खेतीमा क्षति पुगेको छ। वडा कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार 35 घरदूरीको 7,000 मिटर टनेलमा क्षति पुगेको छ। विवरण संकलनको काम भइरहेको र यस वर्ष बुढी चौरमा 70 टन भन्दा बढ़ी गोलभेडा उत्पादन घट्ने अनुमान गरिएको कार्यालयले जनाएको छ।
0: पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्व दाउनीमा बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएका 6 जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार 18 जना यात्रु लिएर नेपालगंजबाट काठमाडौँतर्फ गुडिरहेको बस बिहान विनयी त्रिवेणी गाउँपालिका 2 दाउनीमा रहेको यस मोडमा पल्टिएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा परि बसका चालक बाँकेको खजुरा गाउँपालिका 2 सुरेश विसी, कोहलपुर नगरपालिका 3 दिपेन्द्र केसी, कोहलपुर 10 एकेन्द्र राज रेग्मी, नेपालगंज उपमहानगरपालिका 7 कृष्ण कनौजिया, जाजरकोटको भेरीगंगा नगरपालिका 3 निर्जुङ गुरूङ र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका नरेन्द्र राजगिरीको ज्यान गएको हो। दुर्घटनामा परि घाइते भएका 12 जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा प्रारम्भिक उपचारपछि 8 जनालाई थप उपचारका लागि चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो।
1: नेपाली कांग्रेसले 15 महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो। उहाँका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यसपटक पूर्व सभापति शेरबहादुर देउवा मार्फत गराउने प्रयास गरिएको छ, तर देउवा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन गर्नुहुने उहाँले बताउनुभयो। महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आउँदो कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने प्रवक्ता चालिसेले बताउनुभयो। सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने भन्दै उहाँले नेता भन्दा नीति चयनको अधिवेशन बनाउन जोड़ दिनुभयो। यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। हरेक प्रतिनिधिले 3500 रूपियाँ बुझाएर झोला पाउने प्रवक्ता चालिसेले बताउनुभयो। भोलि उद्घाटन हुने महाधिवेशन अन्तर्गत 19 र 20 गते बन्द सत्र हुनेछ। 21 र 22 गते चुनाव प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन्। केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्ता पर्सि सोमबार हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसैबीच कांग्रेसले युवा र महिलाको पहुँच बढ़ाउन पदाधिकारीको संख्या थप्ने तयारी गरेको छ। विधान संशोधन समितिले तयार पारेको प्रस्ताव अनुमोदन भएमा यही महाधिवेशनदेखि लागू हुने गरी दुई उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री थपिन सक्नेछन्। यसले 35 वर्ष मुनिका युवालाई नेतृत्वमा आउन सहज हुने अपेक्षा छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
10: विशेषताहरू, रु 3 करोड़सम्मको कर्जा सुविधा।
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
11: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसून बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान, अवरूद्ध बेसी सहर चामी सड़क खुल्यो, बेनी जोनसोम कोरोला सड़क मरमतका लागि इन्धनको अभाव, नेपाली कांग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने लगायत खबर प्रस्तुत गरे।
1: जापानिज इन्सेफ्लाइटिस अर्थात जीई संक्रमणबाट 28 जनाको ज्यान गएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा 131 जनामा जीई संक्रमण पुष्टि भएकोमा 28 जनाको ज्यान गएको हो। सन् 2026 शुरू भए यता देशभर 1372 जनामा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम देखिएको थियो। ती मध्ये परीक्षण गर्दा 131 जनामा जीई निश्चित भएको हो। संक्रमणबाट ज्यान गुमाउने र बिरामी पर्ने मध्ये 87% व्यक्तिले यस अघि जेई विरूद्धको खोप नलगाएको पाइएको छ। अहिलेसम्म देशका 37 जिल्लाका 90 पालिकामा यो संक्रमण फैलिसकेको छ। तथ्याङ्क अनुसार संक्रमित हुनेहरूमा धेरै जसो कृषि पेसामा संलग्न नागरिक छन्। विशेष गरी धान खेत र सुंगुर फार्म आसपास बसोबास गर्नेहरू यसको उच्च जोखिममा परेको पाइएको छ। संक्रमण बढ़दै गएपछि सरकारले जोखिममा रहेका प्रभावित जिल्लाहरूमा जेई विरूद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। अहिले झापाका सबै पालिका तथा कैलालीका घोडाघोडी, धनगढ़ी र लम्कीचुहा नगरपालिकामा यो अभियान चलिरहेको छ। सरकारले नियमित खोप कार्यक्रम अन्तर्गत बाल बालिकाले 12 महिनाको उमेरमा जेईको एक मात्रा खोप दिँदै आएको छ। कुनै कारणले छुटेका बाल बालिकालाई 5 वर्षको उमेरसम्म पनि यो खोप लगाउन सकिन्छ। जापानिज इन्सेफलाइटिसबाट बस्न खोप लगाउनुका साथै लामखुट्टेको टोकाईबाट जोगिन चिकित्सकहरूले सुझाव दिएका छन्।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले कुष्ठरोग निवारणलाई उच्च प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग परीक्षण अभियान सञ्चालन गर्ने बताउनु भएको छ। आज आयोजित एक कार्यक्रममा उहाँले बिरामीको संख्या घट्दो क्रममा रहे पनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताउनुभयो। मुख्यमन्त्री आचार्यले सामाजिक सुरक्षा भत्तालाई आवश्यकता र अवस्थाका आधारमा वर्गीकृत गरी प्रभावकारी बनाउनु पर्ने धारणा समेत राख्नुभयो। स्वास्थ्य मन्त्रालयका अनुसार आर्थिक वर्ष 2081-82 नेपालभर 2,409 जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् भने लुम्बिनी प्रदेशमा मात्रै अहिले 547 जना कुष्ठरोगका बिरामी रहेका छन्। प्रदेश सरकारले रोगका कारण हुने सामाजिक लाञ्छना र विभेद अन्त्य गर्न जनचेतनाका कार्यक्रमलाई तीव्रता दिने जनाएको छ।
1: सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्य सहित भवन ऐन 2083 नयाँ विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्रालयले दर्ता गराएको विधेयकमा गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 रूपियाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव छ। नयाँ व्यवस्था अनुसार पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको मापदण्ड अनुसार आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउनेछ। यो सुविधा गोठ निर्माण गर्न निवेदन दिने नागरिकको पनि नागरिकले पनि पाउनेछन्। यसका साथै विपद प्रभावित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सारेर सरकारले नै नयाँ घर निर्माण गरिदिने व्यवस्था समेत विधेयकमा समेटिएको छ। विधेयकले मध्यम आय भएका नागरिकलाई लक्षित गर्दै सुरक्षित र भूकम्प प्रतिरोधात्मक स्मार्ट घरको अवधारणा पनि ल्याएको छ। 20 लाखदेखि 75 लाख रूपियाँसम्म लागत पर्ने यी घरहरू नागरिकले सहुलियतपूर्ण ऋण मार्फत खरिद गर्न सक्नेछन्, जस अनुसार शुरूमा 5 लाख रूपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रूपियाँ किस्ता तिरेर घर प्राप्त गर्न सकिनेछ। नागरिकको क्षमता अनुसार 10 लाखदेखि 25 लाख रूपियाँसम्म अग्रिम भुक्तानी गरी मासिक 15,000देखि 35,000 रूपियाँसम्म किस्ता तिर्न सकिने अन्य विकल्पहरू पनि प्रस्ताव गरिएका छन्। निम्न आय भएका परिवारलाई आवासको ग्यारेन्टी गर्ने र मध्यम आय भएकालाई सुरक्षित घरको सुनिश्चितता गर्दै सबै नेपालीको आवास अधिकारलाई कानूनी रूपमै स्थापित गर्नु यो विधेयकको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराट भक्त श्रेष्ठले कुलेखानी जलविद्युत आयोजनाको बाँध पूर्ण रूपमा सुरक्षित रहेको बताउनु भएको छ। अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा जोखिमको त्रास बढ़ेको थियो, तर आज बाँध क्षेत्रको स्थलगत निरीक्षण गरेपछि मन्त्री श्रेष्ठले बाँध सुरक्षित र स्थिर रहेकाले सर्वसाधारणलाई ढुक्क रहन आग्रह गर्नुभयो। निरीक्षणका क्रममा नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले बाँधको अवस्थाबारे

0: बस्ने कामना सहित यो व्रत बस्ने परम्परा छ। व्रत अवधिभर फलाहार मात्र ग्रहण गरी सात्विक नियमको कठोर पालना गरेका व्रतालुहरूले आज अन्तिम दिन अर्थात अध्यापनका अवसरमा विशेष पूजा आराधना गरिरहेका छन्। पूजा मण्डपमा चामलका 16 थुप्रामा सुपारी सिक्का र पकवान राखेर महालक्ष्मीको आह्वान गरिएको छ। साथै पहिलो दिन हातमा बाँधिएको 16 गाँठो भएको पवित्र धागो फुकाएर ढुकुटीमा सुरक्षित राख्ने वा चोखु नदीमा विसर्जन गर्ने विधान छ। बेलुका चन्द्रमालाई अर्घ्य दिएर 16 सुहागिनी वा ब्राह्मणलाई दान दक्षिणा र प्रसाद खुवाएपछि यो व्रत सम्पन्न हुनेछ। भगवान शंकरको उपदेश अनुसार चल्ने यस व्रतले घरको दरिद्रता नाश भई सुख र वैभव प्राप्त हुने धार्मिक विश्वास छ। यसैबीच मिथिला क्षेत्रमा महिलाहरू सन्तानको सुस्वास्थ्य, दीर्घायु, शौर्य र मंगलमय भविष्यको कामना गर्दै आज कठोर जितिया व्रत मनाइरहेका छन्। पितृपक्षको अष्टमी तिथिदेखि शुरू भएको यो पर्व एक अहोरात्र निराहार बसी मनाइन्छ। जितिया पर्वको थप चर्चा केही बेरमा रंग दर्पणमा सुन्न सकिन्छ।
1: काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत पठाउने भएको छ। महानगरपालिकाले गोस्वारा हुलाक कार्यालय दिल्ली बजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पठाउने पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सल लगायत हुलाक वस्तु पठाउने भएको हो। सम्झौता बमोजिम महानगरपालिकाबाट हुने पत्रचारलाई व्यवस्थित, सुरक्षित र तोकिएको समयभित्र सम्बन्धित प्राप्तकर्तासम्म पुर्याउन हुलाक सेवाको प्रयोग गरिनेछ। प्राप्तकर्ताले वस्तु बुझ्न नमानेमा वा वितरण हुन नसकेमा सम्बन्धित हुलाक वस्तु महानगरपालिकाको सम्पर्क इकाइमा फिर्ता गरिनेछ। यो सम्झौता 1 वर्षको लागि हो। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्कोम
1: डिस्कोम खुशीको कनेक्सन
0: कृषि मन्त्र नार्टसँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौ र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। बेलायतमा एक हप्तामै कोविड संक्रमणका कारण अस्पताल भर्ना हुनेहरूको संख्या झण्डै 50% बढ़ेको छ। स्ट्राटस भनेर चिनिने एक्सएफजी भेरिएन्टको प्रभाव बढ़दै जाँदा लन्डन सबैभन्दा धेरै प्रभावित भएको टाइम्स नाउले जनाएको छ। विभिन्न संचार माध्यमका रिपोर्टहरूका अनुसार बेलायतको हेल्थ सेक्युरिटी एजेन्सी यूकेएचएसएको नयाँ तथ्याङ्कले प्रति 1,00,000 जनसंख्यामा अस्पताल भर्ना हुने साप्ताहिक दर 0.81 बढ़ेर 1.20 पुगेको देखाएको छ। यसमा लन्डनमा सबैभन्दा उच्च अर्थात 79% वृद्धि देखिएको छ। ज्येष्ठ नागरिक पनि यसबाट धेरै प्रभावित भइरहेका छन्। 85 वर्षभन्दा माथिका मानिसहरूमा अस्पताल भर्ना हुने दर प्रति 1,00,000 7.08 बढ़ेर 12.43 पुगेको छ। यसैबीच अहिले देखिएको संक्रमणको वास्तविक संख्या तथ्याङ्कले देखाएको भन्दा धेरै हुन सक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन्। महामारी बेलाको तुलनामा अहिले कोविड परीक्षण गराउने मानिसहरूको संख्या निकै कम छ। यद्यपि अहिले देखिएको वृद्धि महामारीको चरम अवस्थामा देखिएका लहरहरूको तुलनामा निकै कम छ। बेलायतमा गएको अगस्तको अन्तिम हप्तामा कोविडसँग सम्बन्धित 7 जनाको ज्यान गएको थियो। यस्तै त्यस अघिको हप्तामा 6 जनाको ज्यान गएको विवरण छ।
3: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको यो 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्रै बनाउन सक्यो। भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरूष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई 33 रनले हराएको छ। एसियाली खेलकुद पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
4: आजको रंग दर्पण जितिया पर्वको रमझम र महत्वमा केन्द्रित छ।

दशैंको रौनक शुरू हुनै लाग्दा असोज कृष्ण पक्षको सप्तमी अर्थात हिजोदेखि तराई मधेसका आँगनमा जितिया पर्वको उल्लास आएको छ। महिलाहरू बिहानै नुहाई धुवाई गरेर आफ्ना सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्छन्। घर घरमा जितियाका गीत गुनगुनाउने गरिन्छ। यसलाई कतै जिउतिया पनि भनिन्छ। यो पर्वलाई सामाजिक सद्भाव, कृषि जीवन र पारिवारिक सम्बन्धको प्रगाढ बनाउने पर्वका रूपमा लिने गरिन्छ।

चोर श्राद्ध वा वर्षी गर्दा पुरोहितलाई बोलाउने भोजन गर्ने चलन छ, तर जितियामा पण्डित वा पुरोहित बोलाइँदैन। यो पर्वमा जिमूतवाहन नामका देवताको कल्पना मिसिएको छ। सन्तानको दीर्घायु, रोग व्यवधाबाट सुरक्षा र उज्जवल भविष्यका लागि यो व्रत गरिन्छ भन्ने लोक मान्यता यसै अर्थमा बलियो भएको देखिन्छ।

जितिया पर्व तीजसँगको तुलना पनि सान्दर्भिक छ। तीज पहाड मरिस र सम्पूर्ण हिन्दूहरूले मनाउँछन्। तर पश्चिम नेपालमा साउन शुक्ल तृतीयामा र कतिपय ठाउँमा भदौ शुक्ल तृतीयामा मनाइन्छ। पहाडतिर तीजमा महिलाले गीत र नृत्य मार्फत कला प्रदर्शन गर्नु लगभग अनिवार्य जस्तै हुन्छ। तर मधेसतिर त्यस्तो परम्परा खासै देखिँदैन। जितियामा पनि संगठित रूपमा कला देखाउने चलन सबैतिर छैन। तर नुहाउन जाँदा र घर फर्कदा सामूहिक रूपमा गीत गाउने सामान्य परम्परा भने धेरै ठाउँमा जीवित

0: कुनै समयमा मिठो मसिनो खानका लागि दशैं तिहार फागु छठ लगायतका चाड पर्व आउनु पर्थ्यो अनि जितियाको बिहानै मातृहरूलाई चढाइसकेपछि घरका सबैले दही चिउरा खाने र खुवाउने चलन छ। यसलाई स्वर्गही भनिन्छ। मातृसत्ताको सम्झना, पितृसत्ताको स्थापना, लोक परम्परा, कृषि जीवनको लय र पारिवारिक स्नेह यी सबै तत्व जितियासँगै जोडिएका छन्। त्यसैले जितियासँग आस्थासँगै खानपिन, मेलमिलाप र परिवारको रमाइलो पनि उत्तिकै गाँसिएको छ। मैथिली संस्कृतिविद डाक्टर गोपाल ठाकुर:
1: एउटा शास्त्रीय मान्यता, अर्को लोक मान्यता, र त्यसै गरिकन एउटा चाहिँ अब शुद्धिकरणको पक्ष र अर्को चाहिँ मनोरञ्जनको पक्ष, र जितियामा पनि दुईटै कुराहरू चाहिँ छन्। एउटा त अब व्रतको नाममा भए पनि अलिकति चाहिँ नियम निष्ठामा बस्नु पर्दाखेरि, एक दिन खाना छोड्दाखेरि त्यो स्वास्थ्यको लागि पनि फाइदा हुने कुरो आफ्नो ठाउँमा सुन्दैछ, र यसले गर्दाखेरि यसको लोक पक्ष नै प्रबल छ। यद्यपि मान्यता भनेको दीर्घ जीवन, लोक परलोक दुइटै यहाँ चाहिँ निस्किएको छ।
2: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसून बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान।
2: नेपाली कांग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने।
0: 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधि पूर्वक समापन गरिँदै तराई मधेस र शास्त्रीय र लोक मान्यता सहित जितिया पर्वको।
2: बेलायतमा कोविडका कारण अस्पताल भर्ना हुनेको संख्या झण्डै 50% बढ़्यो। नयाँ भेरिएन्टबाट लन्डन सबैभन्दा धेरै प्रभावित।
0: र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
1: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका छ।

0: श्रीनगर बर्दिया 98165-0672 98224-21679 र 98125-10349।
1: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यस्तै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: निगरानी सेवा केन्द्रको लागि जय दुर्गा सामुदायिक वनको भवन 12 बर्दिया 6 धामपुर, बिहार सेवा केन्द्रको लागि 12 बर्दिया 9 बैजी चोक हाट बजार,
3: शान्ति बजारको लागि क्याम्ब्रिज बोर्डिङ स्कुल शान्ति बजार,
1: धोडरी सेवा केन्द्र श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय मधुबन 4 धोडरीका लागि, सानो श्री हाट बजार मधुबन 8 सानो श्रीका लागि, पर्वतीय मन्दिर गुलेरिया 1 खैरापुर गुलेरियाका लागि, श्री जनचेतना प्रावि मधुबन 3 भगतपुर उरालीका लागि,
3: मढेलाका लागि जगदम्बा माध्यमिक विद्यालय मढेला, संगिनी संकलन केन्द्रका लागि जनज्योति माध्यमिक विद्यालय पकुवा, भुरीगाउँका लागि ओडा कार्यालयको परिसर भुरीगाउँ, तासा संकलन केन्द्रका लागि सूर्य क्याम्पसको सभाहल बग्नाहा।
1: यही असोज 18 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला बर्दिया। यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मढेला बर्दिया।
4: धेरै धेरै धन्यवाद छ है नानी।
5: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
4: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनचारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
5: तपाईँ पनि राम्रो डिजाइनको सुनचाली पाइने सुनचाली पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाली पसललाई सम्झनुहोस्।
4: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशन का साथमा सुन खरीद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
5: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
4: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
5: सम्पर्क मोबाइल नम्बर 98400-46368।
6: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाप झैं।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम।
1: यति बेला साँझको 7 बजेको छ।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अन्कल सेवाहरू:
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिसा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिसा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98-580-25-002 र 98-20-43-41-61।
5: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
6: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
7: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
8: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98-681-086-93।

Oh, no.

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0693।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन सबै बाघ झैँ।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबु नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया
3: प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
4: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज

0: यति बेला रात्रिको 8 बजेको छ। यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली रिगा बजार बर्दिया।
1: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
2: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
3: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
3: ए रमेश, पर्ख न, कता हेरेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाजाए पो मारसे। म फेरि नमन सपिङ सेन्टरमा जाइटु
3: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
3: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-33-582।
4: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।

0: दुबई हुन थाल्यो, गाह्रो पो भयो त।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसारी स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: हो त नि, रेडियो टाइगर आयो।
4: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सस्नदै बाघ सिंह।

0: लौ आयो आयो भन्दैछ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 99.2 MHz गर्जन सस्नदै बाघ्झै रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 9 बजेको छ।

रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौं। शुभरात्री।